0: स्वास्थ्य क्लिनिक दुलेगौडामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
3: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
4: प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
1: र 9867

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्ला गण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283073।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्छ।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968168187।
4: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
4: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860625925।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
10: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
10: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
12: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
13: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
12: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
13: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
14: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
16: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
17: सतर्कता अपनाउन विज्ञको सल्लाह।
18: मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ, तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ।
12: विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट, मुख्यमन्त्री ममता बेनर्जीले राजीनामा नदिँदा राजनीतिक संकट गहिरिँदै,
17: र आईपीएल क्रिकेटमा लखनऊले बेंगलुरूलाई हरायो।
19: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
20: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
19: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिङ दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
20: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
21: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नु पर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
22: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, एलएस होराइजन 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो। योजना आकार रु एक

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।
2: काया कैरनमा अब खबरको सिलसिला। संवैधानिक परिषदले 33 प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको परिषद बैठकले चौथो वरियताका शर्मालाई सिफारिश गरेको हो। यो सँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोड़िएको छ। संवैधानिक परिषदले बहुमतको निर्णयबाट प्रधान न्यायाधीशमा नाम सिफारिश गरेको हो। निर्णयमा परिषदका सदस्यद्वय राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लिखित असहमति राख्नु भएको छ। संवैधानिक परिषदले न्यायपालिकाको इतिहास यसमै पहिलो पटक विद्यावारिधी गरेका र मुद्दा फर्सौटमा उच्च रेकर्ड कायम गरेका शर्मालाई न्यायालयको जिम्मेवारी सुम्पिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना 2076 2081 अवधिमा भएको कार्य सम्पादनको वस्तुगत मूल्याङ्कनमा शर्मा अरू समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि हुनुहुन्थ्यो। संवैधानिक परिषदको सिफारिश अब संसदीय सुनवाई समितिमा पठाइनेछ। समितिले शर्माका नाममा उजुरी माग गर्दै सार्वजनिक सूचना जारी गर्ने, उजुरी परे छानबिन गर्दै सुनवाई गर्ने प्रक्रिया अपनाउनेछ। सुनवाईका क्रममा सांसदहरूले आफ्ना प्रश्न राख्न पाउँछन् भने शर्माले पनि कार्ययोजना पेश गर्न सक्नुहुन्छ। सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्नुहुनेछ। संसदीय प्रक्रिया पूरा गरेर प्रधान न्यायाधीशमा नियुक्त पाएपछि शर्माले 6 कार्यकाल पूरा गर्नुहुनेछ। 2046 राजनीतिक परिवर्तनताका प्रधान न्यायाधीश कार्यकाल बाँकी छँदै उमेर हदका कारण अवकाशमा जाने गरेका थिए। यसैबीच काठमाडौँ विश्वविद्यालयको स्कूल अफ ल का प्राध्यापक विपिन अधिकारी वरिष्ठतम न्यायाधीश बाहेक अरूलाई प्रधान न्यायाधीशमा नियुक्ति गर्ने संविधान वा कानूनले रोक नलगाएको भए पनि त्यसको ठोस र संस्थागत रूपमा न्यायोचित ठहरिने कारण हुनुपर्ने बताउनुहुन्छ। दशकौंदेखि रहेको परम्परा तोड्नुपर्ने बलियो कारण म देख्दिन, उहाँले भन्नुभयो। पर्याप्त कारण बिनै वरिष्ठ न्यायाधीशहरूलाई उछिनेर कनिष्ठलाई नियुक्त गर्दा न्यायपालिकामा कार्यपालिकाको प्रभाव बढ्ने ठाउँ बन्न सक्छ। यसले आफ्नो पदोन्नतिमा असर पर्न सक्ने भएका कारण फैसला गर्दा न्यायाधीशहरू सतर्क हुने अवस्था सृजना गर्न सक्छ। कान्तिपुरमा खबर छ।
3: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 विरूद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ। अख्तियारले यसअघि पोखरा विमानस्थलमा भ्रष्टाचार सम्बन्धी 2 मुद्दा दायर गरिसकेको छ। यो मुद्दासँगै विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा जोड़िने पूर्व मन्त्रीको संख्या 6 पुगेको छ। अख्तियारले विमानस्थल निर्माणमा 3,62 करोड़ भन्दा धेरै भ्रष्टाचार भएको आरोप लगाएको छ। आयोगले कांग्रेस नेता एवं पूर्व मन्त्री कार्की सहित 2 पूर्व सचिवलाई पनि प्रतिवादी बनाएको छ। निर्माण कम्पनीले बदमाशी गरेको भन्दै कम्पनी विरूद्ध पनि मुद्दा हालिएको छ।
2: भारतको विदेश मन्त्रालयले नेपाल र भारत बीचको सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै नेपाललाई आवश्यक पेट्रोलियम पदार्थ र रासायनिक मलको आपूर्तिमा कमी आउन नदिने प्रतिबद्धता दोहोर्याएको छ। मन्त्रालयले सीमा विवाद समाधानका लागि वार्तामा बस्न भारत सरकार तयार रहेको पनि जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले हिजो आयोजित साप्ताहिक मीडिया ब्रिफिङमा यो कुरा बताउनु भएको हो। उहाँले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्ताको टेबलमा बस्न भारत सरकार तयार रहेको तर लिपुलेख लगायतका क्षेत्रमा नेपालको एकतर्फी दावी स्वीकार्य नभएको बताउनु भएको खबर नागरिक दैनिकले लेखेको छ।
3: सरकारले सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदा विस्थापित भएका सुकुम्बासी परिवारलाई रोजगारी दिने योजना अघि सारेको छ। काठमाडौँ उपत्यका नदी खोलाका सुकुम्बासी बस्ती हटाएर सरकारले झण्डै 8,000 सुकुम्बासी होल्डिङ सेन्टरमा राखेको छ। ती परिवारबाट 1 सदस्यको दरले रोजगारी दिलाउने योजना अघि बढ़ेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले बताउनुभयो। उहाँका अनुसार आश्रय होल्डिङ सेन्टर स्थलमा राखेका

0: गर्दै वास्तविक सुकुम्बासी पहिचान भएपछि सरकारले रोजगारीसँग जोड्नेछ। श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार आउँदो बजेटमै वास्तविक सुकुम्बासीलाई रोजगारी दिने विषय राख्न गरी गृह कार्य भइरहेको छ। सुकुम्बासीहरूको पहिचान सहित तथ्याङ्क संकलन भएपछि उपयुक्त स्लिप दिलाउने योजना रहेको उहाँको भनाइ छ। यसैबीच सरकारले आवश्यक तयारी र छलफल बिना भूमिहीन सुकुम्बासी हटाएको भन्दै बुटवलमा प्रदर्शन भएको छ। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघर्ष समिति रूपन्देहीको आह्वानमा हिजो प्रदर्शन भएको खबर आजको नयाँ पत्रिकामा छ।
1: कायाकैरनमा प्री मनसूनका गतिविधि, कृषिमा परेको प्रभाव तथा अप्नाउनु पर्ने सावधानी बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: सफल समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भिस्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिश, वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति, पोखरा विमानस्थल निर्माणमा अनियमितताको आरोपमा पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध मुद्दा दायर, सीमा विवादमा वार्तामा बस्न भारत तयार, वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मध्य प्रदेशका थोरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने घाम लागिसकेको छ। प्री मनसूनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। यसैबीच मौसम तत्कालै धुम्मिने अनि पानी पर्ने क्रम चलिरहेको दुई हप्ता भन्दा धेरै भइसक्यो। अबको हप्ता पनि मौसम यस्तै रहने अनुमान छ। प्री मनसूनमा दिउँसोपछि छिटपुट वर्षा हुनु स्वाभाविकै हो, तर विगतमा सुक्खा हुने वैशाख महिनामा यसपालि बिहानैदेखि वर्खामा जस्तो पानी पर्ने भइरहेको छ। यसको मुख्य प्रभाव कृषि क्षेत्रमा कस्तो परेको छ भनेर साथी मदन पौड्यालले नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाललाई सोध्नु भएको छ।
3: जुन दुई हप्ता अगाडिदेखि पानी पर्न सुरु गर्यो त्यो समयमा चाहिँ तराईमा चाहिँ लगभग गहुँ भित्राइसक्ने अवस्थामा पुगेको थियो। यद्यपि जसले ढिलो लगाउनु भएको थियो र या अलि बढी पाके पाक्छ र म भित्राउँछु भन्ने अवस्थामा हुनुहुन्थ्यो, उहाँहरूलाई चाहिँ अलिअलि समस्या परेको चाहिँ हामीले पाएका छौँ। कतिले चाहिँ अझै पनि भित्राउन बाँकी रहेको रहेछ, त्यहाँ चाहिँ जस्तो पानी अहिले परिराखेर बालाहरू चाहिँ अब अलिक कालो कालो देखिन थालेको जस्तो त्यस्तो पनि देखिया छ। त्यो हिसाबले चाहिँ असर पर्यो, पहाडमा चाहिँ अलि बढी असर पर्यो भने अब उच्च पहाडमा चाहिँ फेरि केही ठाउँहरूमा गहुँ भित्राइसक्नु भएको छ, अब केही ठाउँहरूमा चाहिँ अझै पनि गहुँ पाकेको नै छैन, त्यसले गर्दाखेरि चाहिँ मिश्रित खालको असर देखिया छ। त्यस्तै गरी मुङ लगाउने किसानहरूको लागि चाहिँ विशेष गरी हामीले पाएको जानकारी अनुसार चाहिँ पूर्वी तराईमा र धनुषादेखि पूर्वको जिल्लाहरूमा चाहिँ अहिले जग्गा तयारी गर्नै नसकेको, मुङ लगाउनै गाह्रो भएको भन्ने चाहिँ जानकारी पाएछौँ। त्यस्तै गरी जुट लगाउन पनि त्यसले चाहिँ असर गरेको, जग्गा तयारी गर्नै नसकेको भन्ने भेटिएको छ। र अर्को चाहिँ यो प्री मनसुनको समयमा जुन पानी त पर्यो नै, सँगसँगै हावाहुरी, मेघगर्जन, चट्याङको पनि असर छ, अनि यसले चाहिँ फाटाफुट पशुवस्तुहरूमा क्षति पनि भएको पनि समाचारहरू रिपोर्टहरू चाहिँ हामीले पाइरहेका छौँ भने यतिखेर चाहिँ फूल फुलेको र चिचिला लागेको आँपलाई चाहिँ अलि बढी नोक्सानी गरेको र पोहोर परारको भन्दा यो पटक आँपको उत्पादन चाहिँ झन्डै 50% नै कम हुन्छ कि भन्ने जस्तो चाहिँ अहिलेको अवस्थामा चाहिँ त्यस्तो देखिराखेको छ।
4: जसले गहुँ भित्र्याउन अहिलेसम्म सक्नु भएन, गहुँमा चाहिँ प्रभाव पारेको छ। त्यसै गरी आँप, तराई क्षेत्रको कुरा गर्ने हो भने चिचिलाहरू, फूलहरू हावाहुरीले चाहिँ क्षति गरेको, नष्ट गरेको चाहिँ यो जुनहरू रिपोर्ट आएका छन् भनेर तपाईँले भन्नुभएको छ। अब पनि छ नि किसानसँग जुन गहुँ होला, त्यसै गरी आँपका अहिले पनि त्यही चिजहरू छन्, फूल चिचिलाहरू बोटमै छन्, अब पनि जोगाउन सकिन्छ कि केही सल्लाह छ कि तपाईँको?
3: अब यस्तो छ, यो बाली र बालीको अवस्था अनुसार चाहिँ हामीले विभिन्न उपायहरू अपनाउनु पर्ने हुन्छ।
4: त्यो भनेको फलफूलमा भए पनि, खाद्यान्नमा भए पनि, पशु पक्षीतिर भए पनि त्यो अवस्था भन्ने हो।
3: हजुर, अवस्था अनुसार हुन्छ। जस्तो अब हावाहुरी नै रोक्न त सकिँदैन, तर हावाहुरीले असर गर्ने बोटहरू छन् भनेदेखि नेटको प्रयोग गर्नु हुँदाखेरि राम्रो हुन्छ, टेकोको प्रयोग गर्नु हुँदाखेरि राम्रो हुन्छ। र अर्को भनेको मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ, तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ। र अर्को चाहिँ यहाँहरूलाई यी सबै कुराहरू चाहिँ मैले फेरि कसरी कहाँबाट लिने भन्ने लाग्छ भने हाम्रो बुलेटिनलाई फलो गर्नुहोस्, हाम्रो बुलेटिन हेर्दै गर्नुहोस्, यहाँहरूलाई हरेक हप्ता आगामी हप्ता के गर्ने भनेर हामीले त्यहाँ सुझावहरू दिएका हुन्छौँ।
1: किसानका लागि कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग प्री मनसूनका गतिविधि, कृषिमा पारेको प्रभाव तथा अप्नाउनुपर्ने सावधानी बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: सरकारले आयातित सामानमा भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य एमआरपी लागू गरेका कारण उत्पन्न विवाद समाधान भएपछि भन्सार जाँच पास नगराएर रोकिएर राखिएका सामान व्यवसायीले छुटाउन शुरू गरेका छन्। अहिले सरकारले भन्सार बिन्दुमा एमआरपीको घोषणा मात्र गरे हुने व्यवस्था गरेपछि रोकिएका सामानको जाँच पास भएको हो। वीरगंज भन्सार कार्यालयका अनुसार अस्ति बुधबार मात्र 800 भन्दा धेरै गाड़ीले जाँच पास गराएका छन्। यस्तै हिजो पनि 100 ट्रकले जाँच पास गराएका खबर कारोबारले लेखेको छ।
2: अमेरिकाको मिजोरी कान्सस सिटी र एरिजोना विश्वविद्यालयका मनोवैज्ञानिक द्वय भ्यालेरिया फाइबर र म्याथियास मेलले गरेको एक अध्ययनले डिजिटल संवादको उदय भइरहेको समय 2005 सन् 2019 मानिसले दैनिक 338 शब्द कम बोलिरहेको तथ्य हालै बाहिर ल्याएको छ। यी अनुसन्धानकर्ताहरूले अमेरिका, युरोप र अस्ट्रेलियामा 14 वर्ष लगाएर गरेको 22 अध्ययनबाट प्राप्त तथ्याङ्क विश्लेषण गरेर यस्तो निष्कर्ष निकालिएको हो। फेसबुक, ट्वीटर, युट्यूब, वाट्सएप र स्मार्टफोनको प्रयोग बढ़िरहेको समयमा मानिसले मानिसबीच साना ठूला संवाद घटेको पाउनुलाई अर्थपूर्ण रूपमा विश्लेषण भइरहेको छ। नेपालमा पनि यो समयमा इन्टरनेट र मोबाइलको पहुँच बढ़ेको थियो। अमेरिकी विश्वविद्यालयको अध्ययनले पश्चिमा देशमा देखाएको बढ़दो मौनता अहिले काठमाडौँका गल्ली र रेस्टुरेन्टमा पनि स्पष्ट देखिन्छ। अध्ययनले भन्छ, डिजिटल संवादतर्फ लम्किँदै जाँदा मानिसले दैनिक 338 शब्द कम बोलिरहेका छन्। डिभाइससँग मितेरी मानिससँग मौनता आजको कान्तिपुर दैनिकमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5253। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
8: ओपीडी सेवा,
7: विशेषज्ञ ओपीडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्व कर्म पंचकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। पुरूषको साझा समस्याका रूपमा प्रोस्टेट रोग रहेको छ। पछिल्लो समय युरोलोजिस्ट चिकित्सक कहाँ प्रोस्टेट रोगका बिरामीको लामो लाम लाग्ने गर्छ। नेपालका 77 जिल्लाबाट विभिन्न रोग उपचारका लागि सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दैनिक 3,000 बिरामी आउने गर्छन्। तीमध्ये 400 बिरामी युरो वार्ड ओपीडीमा आउने गर्छन्। अस्पतालका न्यूरोलोजिस्ट वार्डका प्रमुख डाक्टर रविन बहादुर बस्नेतका अनुसार प्रोस्टेट भएर आउने बिरामी 80-100 हुन्छन्। तीमध्ये उमेरका कारणले प्रोस्टेट भएका बिरामी 60-70 आउने गरेका छन्। त्यस्तै प्रोस्टेटको संक्रमण भएर दैनिक 17-20 आउने गरेका छन्। यसै गरी प्रोस्टेटका क्यान्सर भएर दैनिक 4-7 छजना बिरामी आउने गरेका छन्। नेपालमा यस सम्बन्धी समस्या बढ़दो देखिनुका पछाडि उमेर, जीवनशैलीमा आएको परिवर्तन तथा स्वास्थ्य जाँचप्रति कम प्राथमिकता दिने प्रवृत्ति प्रमुख कारण रहेको डाक्टरहरूको भनाई रहेको खबर आजको गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर। भारतको पश्चिम बंगाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनीतिक तथा संवैधानिक संकट छाएको छ। राज्यपाल आरएन रविले पश्चिम बंगाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक संकट देखा परेको हो। राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 142(2) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै हिजोदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ। विधानसभा चुनावमा तृणमूल कांग्रेस पराजित भएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले तत्काल राजीनामा दिन स्वीकार गरेपछि त्यहाँ राजनीतिक टकराको अवस्था सिर्जना भएको हो। चुनावमा भारतीय जनता पार्टी भाजपाले भारी बहुमत प्राप्त गरेको छ। भाजपाले 207 सीट जित्दा तृणमूल कांग्रेस केवल 80 सीटमा सीमित भएको छ। ममता ब्यानर्जी आफ्नै चुनावी क्षेत्र भवानीपुरबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग 15,000 भन्दा धेरै मतले पराजित हुनुभएको छ।
2: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 9 रनले पराजित गरेको छ। पानी परेपछि डीएलएस पद्धति अनुसार हिजो 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातारको 6 हारमा ब्रेक लगाउँदा बेंगलुरूको शीर्ष स्थानमा पुग्ने सपना पूरा भएन। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रन बनायो। 210 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 6 विकेट गुमाएर 203 रन मात्र बनाउन सक्यो। लखनऊको जितमा मिचेल मार्सले 56 बलमा 111 रन बनाए। यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्तले 10 बलमा 32 रनको उत्कृष्ट ब्याटिङ गरे। बेंगलुरू 10 खेलमा 12 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनऊ समान खेलमा 6 अंकका साथ तालिकाको पुसारमा छ। आईपीएलमा आज बेलुकी पाउने 8 बजे दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्।
1: काठमाडौँको होल्डिङ सेन्टरमा रहेका बालबालिका विद्यालय जान थालेका छन्। राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिका मध्ये 52 जना हिजोदेखि विद्यालय जान थाले पनि उनीहरूसँग ड्रेस, किताब, कापी, कलम केही पनि नभएको खबर कान्तिपुरले लेखेको छ।
2: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाउँदैछ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो।
1: हुम्लाको ताजाकोट गाउँपालिकामा कुपोषणले ग्रस्त भेटिएका 11 बालबालिकालाई उपचारको लागि जुम्ला लगिएको छ।
2: अर्थ मन्त्रालयले स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर सहितका 977 जना नयाँ स्थायी प्राविधिक दरबन्दी थप्ने प्रस्ताव स्वीकृत गरेको छ। विद्यमान जनशक्तिका कारण स्वास्थ्य संस्था सञ्चालनमा समस्या भएको भन्दै स्वास्थ्य मन्त्रालयले दरबन्दी बढ़ाउन माग गर्दै गरेको सिफारिश अर्थले स्वीकृत गरेको खबर नयाँ पत्रिकामा छ।
1: कम्बोडियाली सरकारले अनलाइन स्क्याम ठगीका संलग्न विरूद्ध 5,000 अमेरिकी डलर जरिवानादेखि आजीवन कारावाससम्म सजाय हुने कानून कार्यान्वयनमा ल्याएपछि त्यस्तो अवैध धन्दामा संलग्न नेपालीहरू पनि समस्यामा पर्ने भएका खबर नयाँ पत्रिकाले लेखेको छ।
2: देशभर निर्माणाधीन 303 पक्की पुल र कलभर्टका लागि रकम अभाव भएको छ। रकम अभाव भएपछि पुल र कलभर्टको काम निर्माण छिटो सक्न सरकारले रकमान्तर तथा थप बजेट व्यवस्थापन गर्ने आदेश जारी गरेको छ।
1: लामो विवादपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटोल सड़क विस्तार निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजना निर्देशनालयका अनुसार अहिलेसम्म यो खण्डको 87% निर्माण पूरा भएको छ। आयोजनाको मुख्य निर्माण कार्य आउँदो असार मसान्तभित्रै सम्पन्न हुने गरी कामलाई तीव्र पारिएको खबर कारोबार दैनिकले लेखेको छ।
2: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खोलेका छन्। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत उल्लेखित संस्थालाई सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खुलाएको खबर कान्तिपुरमा छ।
1: सरकारले गृह मन्त्रालय मार्फत उपलब्ध गराएका सरकारी गाड़ीहरू एक पूर्व राष्ट्रपति र 4 पूर्व प्रधानमन्त्रीले प्रयोग गरिरहेको पाइएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: सरकारले पुस 2080 भारतसँग गरेको मध्यकालीन तथा दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता राजपत्रमा प्रकाशन गर्नुपर्ने भएको छ। पूर्व सचिव सूर्यनाथ उपाध्यायले दायर गरेको रिट खारेज गर्दै सर्वोच्च अदालतले यो सम्झौता राजपत्रमा प्रकाशन गर्न निर्देशनात्मक आदेश दिएको हो।
1: काया कैरनमा अब पालो उखानको
2: बोलेर टाँठो र दगुरेर छिटो भइँदैन।
1: उहानसँगै हामी कायाकैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिश, वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति।
1: वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने, बुटोलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन।
2: पछिल्लो वर्षा र हावाहुरीले गहुँ बाली तथा आँप सहितका फलफूलमा क्षति, मौसम पूर्वानुमानलाई ख्याल गरी आवश्यक सतर्कता अपनाउन विज्ञको सल्लाह।
1: विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट, मुख्यमन्त्री ममता ब्यानर्जीले राजीनामा नदिँदा राजनीतिक संकट गहिरिँदै।
2: र आईपीएल क्रिकेटमा लखनऊले बेंगलुरूलाई हरायो।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले आशिष खन्नालले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारको विरोध गर्न सबैभन्दा अग्र पंक्तिमा देखिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र अहिलेको मौसमसँग यो कार्टुन जोड़िएको छ। यहाँ एकजना मान्छे पत्रिका पढ़िरहेका छन्। पत्रिकामा लेखिएको छ, यसपालि वैशाखदेखि नै पानी पर्न शुरू, अनि त्यही बेला त्यहाँ पुगेका हर्क साम्पाङ जस्ता देखिने मान्छे भन्दैछन्, त्यस्ता नाथे पानी रोक्न नसक्ने प्रधानमन्त्री राजीनामा दे। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आगोको प्रयोग गरिसकेपछि निभाउन नबिर्सौं। नमस्कार।

0: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868383522।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142336, मोबाइल 9556783302 र 9446783302।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेलपोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।
11: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झे।
12: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
13: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9028828810, 9028828811 र 9028828816। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
14: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै शहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
12: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
12: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
15: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9008816142।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
17: नमस्कार, पहिलो कार्यक्रम थियो मेरो जुन नसा च्यापेको भनेर कुरा भएको थियो, त्यसमा चाहिँ मैले चाहिँ सबै कुराहरू चाहिँ कसरी नसा च्यापिन्छ भन्ने कुरा भएको थियो। आज चाहिँ नसा च्यापेर के हुन्छ र त्यसको उपचारहरू कसरी हुन्छ भन्ने कुरा चाहिँ आज म चाहिँ हजुरहरू चाहिँ मैले चाहिँ यो कार्यक्रममा चाहिँ तपाईँलाई भन्दैछु सबै कुराहरू। जस्तै अब मैले पहिला कुरा के गरेको थिएँ भने नसा कसरी च्यापिन्छ भन्ने कुरा तपाईँले अस्ति मैले पहिलाको एपिसोडमा मैले भनिसकेको छु। अब नसा च्याप्दा के हुन्छ भन्ने कुरा होइन, मेन कुरा नसा च्याप्यो भन्दैमा घाँटीको जुन नसा च्याप्यो कुरा छ, मैले त्यो कुरा गरेको थिएँ। त्यसमा चाहिँ हामीले चाहिँ कहिले पनि नबिर्सौँ कि नसा च्याप्यो ए अलिअलि हो मेरो गइहाल्छ भन्छ, त्यो सोच्नु भएको छ होला सबैले धेरै जसोले होइन। तर कसरी नसा च्यापेर कसरी बिरामी भएर मौका आइपुग्छ त्यो चाहिँ मैले धेरै थाहा पाएको छ। किनभने आज भन्दा मैले भन्नु झन्झन्डै 19 वर्ष भयो यो हार्जोन तथा नसा प्लस म्यानुअल मेडिसिन अथवा म्यानुअल थेरापीहरूको र कायरोप्राक्टिसहरू गरेको मैले 19 वर्ष भयो आज होइन। यसमा चाहिँ बिरामीहरू कसरी आउँछ भन्दाखेरि चाहिँ धेरै जसो बिरामीहरू चाहिँ साधारण नसा च्यापेर आउँदाखेरि चाहिँ उनीहरूले वास्ता गर्दैन, उनीहरूले यसलाई वास्ता नगरौँ एक हिसाबले ठिक पनि हो तर एक हिसाब एकदमै बेठिक पनि हो फेरि है। नसा चाहिँ कसरी च्याप्छ भन्ने कुरा चाहिँ धेरै कुरा चाहिँ बुझ्न जरुरी छ। यसमा त नसा च्याप्ने कहिलेकाहीँ चाहिँ एकदमै सिम्पल तरिकाले थोरै मात्र नसा च्यापेको हुन्छ। नसा चाहिँ कस्तो भने हड्डीले पनि च्यापिन्छ, यसमा नसाहरू लिगामेन्टले पनि च्यापिन्छ र सफ्ट टिस्युहरू भन्छ हामीले, सफ्ट टिस्युले पनि च्यापिन्छ, कार्टिलेजले च्याप्छ हाम्रो नसाहरू प्लस मेन धेरै जसो नसा च्याप्ने चाहिँ डिस्कबाट हुन्छ। यो धेरै नसा चाहिँ केबाट च्यापेको हुन्छ भनेर त्यो पत्ता नलगाइकन उपचार गर्न पनि त्यति कठिन हुन्छ। नसा च्याप्यो भन्दामा एउटै उपचार हुन्छ भन्ने पनि छैन, यसमा फरक फरक उपचार हुन्छ। यसमा सबैमा एउटै उपचार लागू हुँदैन, कुनैमा साधन थेरापी गरे पनि ठिक हुन्छ, कुनमा चाहिँ म्यानुअल हामीले गर्छौँ, म्यानुअल मारेसमा चाहिँ म्यानिपुलेसनहरू कायरोप्राक्टिसहरू हामीले ओस्टियोपाथहरू ट्रिटमेन्टहरू गर्छौँ, त्यसले पनि ठिक नहुने हुन्छ। यसमा यसमा के युज गर्छौँ भन्दाखेरि त हामीले म्यानुअल मेडिसिन युज गर्छौँ यसमा है। अब मेन कुरा चाहिँ म्यानुअल मेडिसिनमा चाहिँ मैले आजसम्म भन्न 19 वर्ष भइसक्यो यसमा प्र्याक्टिस गरिरहेको, मैले धेरै हस्पिटलमा पनि काम गरेँ, अहिले चाहिँ म आफै आएर चाहिँ एमटी हस्पिटल भन्न म्यानुअल थेरापी हस्पिटलमा काम गर्दैछु अहिले। अब यसमा नसा च्याप्दाखेरि चाहिँ के हुन्छ भने कतिको जिज्ञासा पनि होला, अपरेसन गरिहाल्नुपर्छ त भन्ने पनि कुरा होला होइन। यो कुरा चाहिँ म आज प्रष्ट रूपमा राखिदिन्छु हजुरहरूलाई, किनभने थोरै नसा च्यापेको छ, केले च्यापेको छ भन्ने कुरा हुन्छ मेन कुरा। यसमा चाहिँ अब मेन कुरा चाहिँ घाँटीको नसा च्यापेकोमा म आज विस्तृत रूपमा भन्न चाहन्छु। घाँटीको नसा च्यापेको बेलामा चाहिँ मेन गरी यदि हातहरू झमझम हुन थाल्यो, लाटो हुन थाल्यो, कुनै पनि औँलाले चाहिँ लाटो लाटो भइसकेको छ र त्यसले चाहिँ केही सामानहरू उठाउन गाह्रो भएको छ र सामान उठाउनलाई एउटा मोबाइल आफ्नो मोबाइल पनि उठाएर यसो उठाउन गाह्रो छ भने त्यो चाहिँ इमर्जेन्सी भन्छु यसलाई मैले है। इमर्जेन्सी नै यसको चाहिँ डक्टर कहाँ देखाइहाल्नुपर्छ तुरन्तै, र त्यो केस भनेको चाहिँ तपाईँ अपरेसन गर्नुपर्ने पनि हुनसक्छ अथवा अपरेसन नगरी पनि उपचार हुनसक्छ। अब अपरेसन गर्नु पनि के छ त यसमा कारण भने यस्तो कन्डिसनमा है, फेरि मैले भन्न खोजेको यो कन्डिसनमा चाहिँ यदि हात लाटो भइसकेको कन्डिसन र कुनै पनि सामान उठाउन नसक्ने कन्डिसनमा चाहिँ तपाईँको चाहिँ घाँटीमा चाहिँ ट्युमरहरू पलाएको हुनसक्छ। यसमा मेन कुरा ट्युमर, सानो ट्युमर, ठुलो ट्युमरहरू हुन्छ यसमा। त्यसपछि आएर बोसो बढेको हुन्छ, यसमा लाइपोमा पनि हुन्छ, नसामा पनि लाइपोमा भएको हुन्छ सानो ठुलो, विशेष गरी घाँटीमा र ढाडको नसा, तल भएको ढाडको नसामा चाहिँ च्यापेर बसेको हुन्छ यसले। साधारण ट्युमरहरू धेरै जसो ट्युमरहरू चाहिँ 99.99% चाहिँ ट्युमरहरूको चाहिँ अपरेसनै गर्नुपर्ने हुन्छ यसमा। यसमा थेरापीले केही पनि काम गर्दैन र त्यो कन्डिसनमा चाहिँ तुरन्त डक्टर गएर एउटा एमआरआई गर्नुपर्छ। एमआरआई गर्ने एकदम इम्पोर्टेन्ट छ यसमा, सबैमा एमआरआई गरिहाल्नुपर्छ भन्ने छैन, तर यो कन्डिसनमा चाहिँ एमआरआई गर्नुपर्छ र यसलाई कहिले पनि चाहिँ मेरो यो लाटो भएको अलिक ठिक भइहाल्छ नि आफै होइन, यो ठिक भइहाल्छ नि आफै भनेर चाहिँ कहिले पनि बस्नु हुँदैन यसमा, किनभने जति ढिला भयो अपरेसन गरेर चाहिँ तपाईँको रिजल्ट आउने चान्स पनि त्यत्तिकै कम हुँदै जान्छ फेरि। र अर्को कुरा, नसा च्यापेको छ तपाईँको, धेरै नै च्यापेको छ, ट्युमरहरू केही पनि पलाएको छैन, केही पनि छैन भने चाहिँ तपाईँको म्यालोपाथी भन्छ, जुन चाहिँ नसाहरू नै एक आपसमै आफू चाहिँ गुटमुटेर बसेको पनि हुन्छ। त्यसमा चाहिँ तपाईँको जुन भन्न नसाले जुन सेन्सहरू दिनुपर्ने छ त्यो नदिएको हुन्छ, तपाईँ लाट लाटो भएको हुन्छ, झमझम भएको हुन्छ, त्यसमा चाहिँ तपाईँको ट्युमरहरू केही पनि पलाएको छैन भने अपरेसन गर्नु पर्दैन। यसमा चाहिँ तपाईँको यसमा पनि कस्तो हुन्छ भने यसमा चाहिँ अब अलिकति इङ्ग्लिसहरू ओर्डर हुन्छ यसमा है हजुरले अलिकति डिस्कको चाहिँ मेन कुरा सेन्ट्रल डिस्क प्रोटुजनहरू भन्ने हुन्छ, सेन्ट्रल डिस्क एक्सक्लुजन भन्ने हुन्छ यसमा होइन। यस्तो कन्डिसनमा चाहिँ धेरै जसो नसा च्यापेर पनि अपरेसन गर्न नगरिकन ठिक हुन्छ यसमा, हामीले यो गर्दै पनि आइरहेका छौँ होइन। त्यस पछाडि यसमा चाहिँ राइट पारामेडियन डिस्क प्रोटुजन, राइट पारामेडियन डिस्क एक्सक्लुजन हुन्छ र कुनै केसमा सेक्युस्ट्रेसन पनि भइरहेको हुन्छ। त्यो भनेको डिस्क नै च्यातेर चाहिँ क्यानलमा जाने, यदि डिस्क च्यातेर क्यानलमा गएको भए त्यो कन्डिसनमा अपरेसन गर्नै पर्छ यसमा, यसमा कुनै दायाँ बायाँ सोच्नै पर्दैन। तर यदि डिस्क सेन्ट्रल डिस्क प्रोटुजन एक्सक्लुजन भएर पनि तपाईँको चाहिँ भनौँ न 35-40% नसा च्यापेर पनि तपाईँको हातहरू लाटो भएको छ अथवा हातहरू चाहिँ तपाईँको छ नि कुनै पनि चिजहरू सम्हाउन गाह्रो भएको छ भने यसमा पनि अपरेसन गर्नु पर्दैन तपाईँले। यसमा चाहिँ हामीले ट्रिटमेन्ट गरेर तपाईँको म्यानुअल ट्रिटमेन्ट प्लस म्यानुअल मेडिसिन ट्रिटमेन्ट गरेर हामी ठिक गर्न सक्छौँ। अहिलेसम्म हामीले पनि यो मेलोपाथीमा चाहिँ 12-15 बिरामीहरू चाहिँ अहिलेसम्म ठिक गरेर पठाइसकेको पनि छौँ हामीले। यस्तो कन्डिसनमा चाहिँ हामीले ट्रिटमेन्ट गर्दै जाने हो र किनभने अपरेसन गरेर पनि त्यो केसमा चाहिँ तपाईँको रिजल्ट त्यति राम्रो आउँदैन, त्यही भएर चाहिँ सुरुमा हामीले 3-6 महिना अथवा 3-6 महिना भनेर भन्छौँ, तर बिरामीहरू 15 दिनमा पनि धेरै राम्रो भइसक्यो, बिरामीहरू पनि छ यस्तो केसमा म्यालोपाथीमा होइन। अब यस्तो कन्डिसनमा चाहिँ अपरेसन चाहिँ गर्नु जरुरी छैन। अब साधन उपचार कसरी हुन्छ त भन्दाखेरि चाहिँ साधन उपचार गर्ने भनेको यदि थोरै मात्र नसा च्यापेको छ भने चाहिँ तपाईँहरू चाहिँ फिजियोथेरापिस्टका म्यानुअल थेरापिस्टहरूका होइन गएर चाहिँ तपाईँले के गर्नु पर्यो भने एक्सर्साइज सिक्नु पर्यो मेन कुरा एक्सर्साइज सिकेर प्लस तपाईँको जो नसा चापेको छ नि नसा खोल्ने उपचारहरू 10-15 दिन जति गर्ने अनि होम एक्सर्साइजहरू घरमै गरेर एक्सर्साइज गर्ने एक्सर्साइजहरू सिक्नुपर्छ र घरमै गरेर चाहिँ एक्सर्साइजहरू गर्ने र टाइम टाइममा चाहिँ हप्ताको एक दिन दुई हप्ताको एक दिन महिनाको एक दिन चाहिँ थेरापिस्टको गरेर चाहिँ जस्ट तपाईँको छ नि त्यो मुभमेन्टहरू नर्मल गर्नलाई चाहिँ तपाईँको एक्सर्साइजहरू सिक्ने प्लस त्यो जुन तपाईँको लिगामेन्टहरू टेन्डनहरू मसलहरू भयो तपाईँको होइन त्यसलाई चाहिँ बलियो बनाउने एक्सर्साइजहरू सिक्नुपर्छ अब यसमा के हुन्छ भने एउटा अब जस्तै घाँटीतिर दुख्यो घाँटीको पछाडिपट्टि दुखेको छ हातहरूतिर पनि दुखेको छ पोइन्ट पोइन्टहरूमा एल्बोहरूमा दुखेको छ तपाईँको होइन यस्तो दुखेको छ भने तपाईँको चाहिँ त्यहाँ चाहिँ अलिकति ट्रिटमेन्ट के गर्नुपर्ने हुन्छ भन्दाखेरि हामीले म्यानुअल मात्र पनि होइन त्यसमा ओस्टियोपाथ मात्र पनि होइन कायरोप्र्याक्टिस मात्र पनि होइन साधारण फिजियोथेरापी मात्र हुँदैन त्यसले त्यो ट्रिटमेन्ट भनेको यो लेटेस्ट ट्रिटमेन्ट हो हुन त होइन अब नेपालमा त अहिले मैले यो ट्रिटमेन्ट लिएर आएको चाहिँ वास्तवमा 19 वर्ष भइसक्यो नेपालमा जसलाई चाहिँ हामी ड्राई निडल थेरापी भन्छौँ यो चाहिँ मायोफेसियल ट्रिगर पोइन्टहरूलाई चाहिँ रिलिज गर्ने हो हामीले चाहिँ बिना औषधि सानो निडलहरू होइन आकुपङ्क्चर निडल हुन्छ त्यसलाई चाहिँ रिलिज गर्छौँ र अथवा 1 ml सिरिन्ज भयो है अथवा 3 ml सिरिन्जले चाहिँ यदि अलिक ठुलो छ भने त्यसलाई चाहिँ हाम्रो निडलले चाहिँ त्यसलाई चाहिँ त्यो जुन मायोफेसियल ट्रिगर पोइन्टहरू हुन्छ त्यसलाई चाहिँ रिलिज गर्छौँ त्यसले त्यो रिलिज गरेपछि तपाईँ पेन चाहिँ आफै हराएर जान्छ त्यो किन गर्नुपर्छ भन्दाखेरि चाहिँ यदि नसा चापेको खण्डमा चाहिँ नसा चापेपछि तपाईँको मसलहरूमा जुन सेन्सहरू जानुपर्ने त्यो नगएपछि चाहिँ मसलहरू मांसपेशीहरू चाहिँ मांसपेशीको फाइबरहरू चाहिँ आफै आफै चुडिँदै जान्छ त्यो चुडिँदै गएपछि त्यो आफै फेरि जोड्दै जान्छ त्यो जोड्दै गएपछि त्यो के हुन्छ भने एउटा सानो सानो मासुको डल्लाहरू चाहिँ त्यहाँ चाहिँ बन्छ त्यसपछि त्यो चाहिँ बनेपछि के हुन्छ भन्दाखेरि चाहिँ तपाईँ एक्सर्साइज गर्नु थाल्यो कुनै पनि तपाईँले काम गर्नु थाल्यो भने तपाईँले त्यो मसलहरू जति तन्कियो पनि त्यो नतन्किएपछि तपाईँ त्यो ठाउँमा दुख्छ तपाईँलाई भन्छ किन भन्दाखेरि त्यो चाहिँ मसलको फाइबर चाहिँ छोटो भयो तपाईँको त्यो चाहिँ जुन चाहिँ एउटा घाउ जस्तो बनेर सानो डल्लो बन्छ त्यसमा होइन त्यो डल्लो बनेपछि अब यदि त्यो ड्राई निडलले चाहिँ तपाईँले त्यो रिलिज गरिदिएपछि चाहिँ त्यो के हुन्छ भने त्यो मसल आफै फाटेर जान्छ फाटेर गएपछि तपाईँलाई चलाउन सजिलो हुन्छ यो पनि एउटा चाहिँ कस्तो नै एउटा नसा चापेपछिको तपाईँको कम्प्लिकेसन हो यो कम्प्लिकेसनलाई चाहिँ हामीले बिना औषध चाहिँ ट्रिटमेन्ट गर्ने गर्दछौँ यसमा है अनि त्यसपछि आएर अब धेरै लामो समयसम्म नसा चापेपछि के हुन्छ भन्दाखेरि झमझम हुने लाटो हुने त्यस्तो पनि हुन्छ त्यो हामीले गर्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो जुन नसाको रिसेप्टरहरू हुन्छ त्यो रिसेप्टरहरू चाहिँ इनएक्टिभ भएर बसेको हुन्छ त्यो इनएक्टिभ भएर बसेपछि चाहिँ त्यो नसाहरूलाई चाहिँ के हुन्छ भने इनएक्टिभ हुन्छ त्यो नसामा जुन तपाईँको करेन्ट लागे जस्तो भनौँ न करेन्ट लाग्दाखेरि जुन तपाईँको सेन्सेसन जानुपर्ने हो त्यो जाँदैन त्यो नगएपछि झमझम हुने लाटो हुने र कस्तो हुन्छ भने तपाईँको करेन्टले हानेको जस्तो हुन्छ त्यसमा अब त्यो चाहिँ सबै बिरामीले एउटै हुन्छ भन्ने छैन फेरि होइन त्यो चाहिँ कस्तो भने हाम्रो डिस्कमा चाहिँ जुन डिस्कमा चाहिँ हाम्रो न्युक्लियस पल्पोसिस भन्ने हुन्छ जुन भित्रपट्टिको यो बारेमा पहिला पनि मैले भनेको थिएँ र बाहिरबाट चाहिँ एन्लियस फाइब्रोसिस हुन्छ त्यो न्युक्लियस पल्पोसिसभित्र चाहिँ ट्युमर नेक्रोसिस फ्याक्टर अल्फा भन्ने केमिकल हुन्छ त्यो केमिकलले के गर्छ भन्दाखेरि त्यही झमझम हुने लाटो हुने कसैलाई पोल्ने सबैको एउटै टाइपको ट्युमर नेक्रोसिस फ्याक्टर अल्फा चाहिँ हुँदैन त्यसमा केमिकल चाहिँ कसैको कस्तो टाइपको हुन्छ कसैको कस्तो टाइपको हुन्छ त्यसले गर्दा चाहिँ सेन्सेसनहरू चाहिँ फरक फरक देखाउँछ कसैलाई चिसो भएर जाने हुन्छ कसैलाई करेन्ट लागे जस्तो हुन्छ कसैलाई चाहिँ झमझम झमझम हुन्छ कसैले चाहिँ एकदमै पोल्यो भन्ने टाइपको हुन्छ यो सेन्सेसन यो टाइपको जान्छ नसाबाट त्यही भएर चाहिँ हरेक बिरामीलाई चाहिँ त्यो ट्रिटमेन्ट गर्दाखेरि चाहिँ हामीले चाहिँ एउटा औषधिहरू पनि हाल्नुपर्ने हुन्छ त्यो बिरामीहरूलाई होइन त्यही भएर चाहिँ त्यो औषध राखेर पनि हामी ट्रिटमेन्ट गर्छौँ र कति बिरामीलाई चाहिँ बिना औषध पनि हामीले त्यो चाहिँ ट्रिटमेन्ट चाहिँ गर्दै हाल्दैछौँ कस्तो भने भिटामिनहरू पनि दिने हुन्छ हामीले कति कुराहरूमा हामीले क्याल्सियमहरू चलाउनु पर्ने हुन्छ हरेक बिरामीहरूलाई कसैले चाहिँ भिटामिन डीको कारणले पनि तपाईँको चाहिँ हड्डीहरूको लिगामेन्टहरू चाहिँ नसाहरू चाहिँ जुन कमजोर हुँदै गएपछि त्यसले चाहिँ तपाईँको भिटामिन डी चाहिँ हामीले बिरामीलाई खुवाउनुपर्ने हुनसक्छ होइन र प्लस मेन अब यसमा रोल चाहिँ मेन चाहिँ म्यानुअल थेरापीको कुरा आउँछ यसमा है म्यानुअल थेरापीमा चाहिँ सबै हड्डीहरू यदि ठाउँमा छैन हड्डीहरू हामीले एक्सरेमा हेर्दाखेरि पनि थोरै मात्रामा दायाँ बायाँ गएको चाहिँ देख्न सकिन्छ अथवा नदेख्न पनि सक्छौँ हामीले त्यस्तो टाइम ट्रिटमेन्ट चाहिँ हामीले एउटा नसालाई चाहिँ आफ्नो ठाउँमा लगेर गर्ने ट्रिटमेन्ट चाहिँ हामीले स्पेसल म्यानिपुलेसन थेरापीहरू भन्छौँ हामीले, त्यो चाहिँ हामीले स्पेसल त्यो गरेर चाहिँ त्यो नसालाई ठाउँमा राख्छौँ। त्यसपछि नसा ठाउँमा गएपछि चाहिँ बिस्तार बिस्तार त्यो नसामा चाहिँ जुन इनएक्टिभ भएको छ जुन रिसेप्टरहरू त्यसलाई एक्टिभ एक्टिभ गर्दै लैजान्छौँ र त्यसलाई केही भिटामिनहरू हामीले खुवाएर चाहिँ त्यो नसालाई चाहिँ राम्रो बनाउँदै गरेर चाहिँ हामीले यसको चाहिँ उपचारहरू गर्दैछौँ। हस् त अब जुन अब मैले यो कुराहरू गरेँ, तपाईँले यसमा चाहिँ केही जिज्ञासाहरू छ भने चाहिँ प्रश्नहरू छ भने हजुरहरूको चाहिँ प्रश्न चाहिँ राख्न चाहिँ म अनुरोध गर्दछु र अर्को पालि चाहिँ मैले हजुरहरूलाई चाहिँ यो बारेमा चाहिँ केही चाहिँ भन्न सक्छु होला सायद, होइन यो उपचारको बारेमा तपाईँलाई चाहिँ डिटेलमा मैले हजुरको जुन प्रश्नहरू आउँदछ त्यसको चाहिँ सबै चाहिँ मैले चाहिँ प्रश्नहरूको उत्तर दिने चाहिँ प्रयास गर्दछु। धन्यवाद, नमस्कार।
18: भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था खैरिनी चारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
19: यस सहकारीका लागि एकजना सहायक म्यानेजर आवश्यक परेको हुँदा लेखा विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययन गरिरहेका, दुई पाङ्री सवारी चालक अनुमति पत्र प्राप्त र नेपाली तथा अंग्रेजी टाइप गर्न सक्षम नेपाली नागरिकलाई दरखास्त दिनुहुन यो सूचना प्रसारण गरिएको छ।
18: यही वैशाख 30 गते बुधबार बिहान 9 बजे इच्छुक उम्मेद्वारहरूको अन्तर्वार्ता हुने भएकाले कक्षा 10-12 र स्नातक तहको शैक्षिक प्रमाण पत्रहरू सहित नेपाली नागरिकताको प्रमाण पत्र, बायोडाटा र राष्ट्रिय परिचय पत्र साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
19: नोट, भूतपूर्व सैनिकका सन्ततिलाई विशेष प्राथमिकता दिइनेछ। तलब आपसी समझदारीमा कायम गरिनेछ।
18: विस्तृत जानकारीका लागि भूपू सैनिक बहुउद्देश्य सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 7 खैरिनी 4 तनहुँ, फोन 0 4 12 130।
20: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
21: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
22: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
21: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9864041530।
23: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
12: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
23: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 0 65 4 14 142, 98 5 60 23 128, 98 4 62 14 726।
24: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
25: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
26: दुलेगौडा पोलिक्लिनिकमा यही वैशाख 26 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
25: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
26: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
25: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरू स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
27: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
25: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
27: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क धुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
0: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
1: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
0: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
1: हो र, के खास छ त इलाइट सिएमा?
0: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
1: ओहो, अनि लोकेसन?
0: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड सिट्स, ढिला नगर्नुहोस्।
1: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
4: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
25: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
25: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
25: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420, 98-041-54674 र 98-460-23420।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
7: मद्यपान र धूम्रपान सेवन नगरौं,
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सुन्नु न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
10: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
9: कहाँ?
10: गण्डकी मेडिकल हल।
25: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
10: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
25: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
9: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0-65-590-369, मोबाइल 98-40-82-69-26।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9800528 र 9840609246।
3: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
11: धोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
15: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। संवैधानिक परिषदले प्रधान न्यायाधीशमा गरेको सिफारिशबारे धारणा बनाउन नेपाल बार एसोसिएशनको बैठक आज बस्दै छ। बारले प्रधान न्यायाधीशमा भएको सिफारिशबारे समान धारणा बनाउनका लागि आजको लागि आकस्मिक बैठक बोलाएको हो। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार बैठकमा बारका सल्लाहकार संविधानविद कानूनविद र पूर्व प्रधानाधिकारीलाई रायका लागि छलफलमा डाकिएको छ। उहाँहरूको रायपछि बारले धारणा सार्वजनिक गर्नेछ। हिजो बसेको संवैधानिक परिषद बैठकले बहुमत निर्णयका आधारमा चौथो वरियतमा रहेका सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको थियो। निर्णयमा असन्तुष्टि जनाउँदै परिषद सदस्य रहेका राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्म राज आङदेङबेले नोट अफ डिसेन्ट लेख्नु भएको छ। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा विगतको परम्परा तोडिएको छ। यसअघि संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गर्ने गरेकोमा यसपटक अदालतको चौथो वरियतामा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरिएको हो। शर्मा भन्दा माथि सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल रहनु भएको थियो। तत्कालीन प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतले अवकाश पाएपछि वरिष्ठताका आधारमा सपना प्रधान मल्लले कायम मुकायम प्रधान न्यायाधीशको रूपमा सर्वोच्चको नेतृत्व गर्दै आउनु भएको छ। मल्लले कायम मुकायम प्रधान न्यायाधीशको रूपमा सर्वोच्चको नेतृत्व गर्दै आउनु भएको हो। संवैधानिक परिषदको हिजोको बैठकले प्रस्तावित प्रधान न्यायाधीशमा शर्माको नाम अघि सारेको हो। सर्वोच्च अदालतमा वर्षौंदेखि थातिरहेका मुद्दाको बोझलाई कम गर्दै न्याय सम्पदामा गतिशीलता प्रदान गर्न सक्ने नेतृत्वको खोजी भइरहेको बेला शर्मालाई सिफारिश गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। प्रधान न्यायाधीश सिफारिशमा राष्ट्रिय सभाका अध्यक्ष एवं संवैधानिक परिषदका सदस्य नारायण दाहाल र नेपाली कांग्रेस सदस्य संसदीय दलका नेता परिषदका सदस्य भीष्म राज आङ देङबे विपक्षमा उभिनु भएको छ। उहाँहरू विपक्षमा रहे पनि बहुमतका आधारमा सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मालाई सिफारिश गरिएको हो। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गर्ने परम्परा र विधि तोडेर उहाँ सिफारिश हुनु भएको हो। परम्परा र विधि तोडेको भन्दै आफूहरूले असहमति जनाएको राष्ट्रिय सभा अध्यक्ष दाहालले बताउनु भएको छ। आफूहरूले सिफारिशमा नोट अफ डिसेन्ट लेखेको दाहालले बताउनु भएको हो। शर्मा चौथो वरियताका न्यायाधीश पनि रहनु भएको छ। आङ देङबे विपक्षमा उभिनु भएको छ। उहाँहरू विपक्षमा रहे पनि बहुमतका आधारमा सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मालाई सिफारिश गरिएको हो। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश

बाध्यता रहेको छ। उक्त अवधिभित्र प्रतिस्थापन विधेयक पारित नभएमा अध्यादेश स्वत निष्क्रिय हुनेछन्। सचिवालयका अनुसार हाल प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितका तीनवटा विधेयक र वैकल्पिक वित्त व्यवस्थापनबाट सम्बन्धित एक विधेयक विचाराधीन रहेका छन्। यसै गरी राष्ट्रिय सभामा अभौतिक सम्पदासँग सम्बन्धित विधेयक र विभिन्न संवैधानिक निकायका प्रतिवेदन कार्यसूचीमा रहेका छन्। प्रतिनिधि सभा मार्फत नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि यो अधिवेशनको कार्यभारको रूपमा रहेको प्रवक्ता गिरीले जानकारी दिनुभएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र पूर्व अर्थ सचिव शंकर अधिकारी सहित 13 जना व्यक्ति र एउटा कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री कार्की सहित तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश्वर नेउपानेलाई विपक्षी बनाएको छ। त्यस्तै तत्कालीन सहसचिवहरू केवल प्रसाद भण्डारी, सुरेश आचार्य र डण्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम, प्रदीप अधिकारी सहित चिनिया कम्पनी सीएमसी र त्यसका प्रतिनिधिहरू विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर भएको हो। स्थल निर्माणका क्रममा मूल सम्झौता विपरीत चिनिया ठेकेदार कम्पनी चाइना सीएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई कर छूट दिएको आरोपमा उनीहरू विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभएको हो। उनीहरू विरूद्ध 3,62,50,22,160 रूपैयाँ बिगो कायम गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद वीणा गुरूङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा संचालनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ। हिजो संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद गुरूङले अब अरबौंको लगानीमा बनेको विमानस्थल चलायमान हुन नसक्ने दुःखद भएको बताउँदै यसका लागि तत्काल कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गर्नुभएको छ। सांसद गुरूङले नेपालको पर्यटन विकासमा छिमेकी मुलुक भारत र चीनको भूमिका निर्णायक हुने उल्लेख गर्नुभएको हो। दुवै देशको विशाल जनसंख्यालाई लक्षित गर्दै नेपालमा पर्यटक भित्र्याउन पोखरा र भैरवा अन्तर्राष्ट्रिय विमानस्थलको सहज सञ्चालन अपरिहार्य रहेको उहाँले बताउनु भएको थियो। तनहुमा मेरो कित्त अनलाइन प्रणाली लागू भएपछि जग्गाको नक्सा निकाल्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ। अब सेवाग्राहीले घरमै बसेर वा नजिकैबाट साइबरबाट अनलाइन मार्फत नक्सा प्रिन्ट गर्न सक्ने भएका छन्। नापी कार्यालय तनहुका अनुसार सेवाग्राहीले शुल्क तिरेपछि पनि आफ्नो कित्ताको नक्सा पीडीएफ फाइलमा प्राप्त गर्न सक्नेछन्। चालू आर्थिक वर्ष 2082-83 नौ महिनामा 351 जनाले यो सेवा प्रयोग गरेका छन्। कार्यालयले प्रविधिको प्रयोगसँगै सेवा प्रवाह थप सहज र प्रभावकारी बन्दै गएको जनाएको छ। बाल अधिकारको संरक्षण सम्वर्धन तथा बाल मैत्री समाज निर्माण गर्ने उद्देश्य सहित बाल विवाह अन्त्य अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता पत्र दमौलीमा सार्वजनिक गरिएको छ। सरकार वाला निकायहरूको संयुक्त सहकार्यमा आयोजित कार्यक्रममा बाल विवाह न्यूनीकरणदेखि दीर्घकालीन रूपमा अन्त्य गर्ने विषयमा विस्तृत छलफल गर्दै साझा प्रतिबद्धता जनाइएको छ। बाल तथा युवा सरकार नेपालको आयोजनामा नेपाल सरकारको महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषदको समन्वय तथा राइट्स फर चिल्ड्रेनको आर्थिक सहयोग र सूर्योदय क्लबसँगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले बाल विवाह अझै पनि विभिन्न सामाजिक, आर्थिक तथा सांस्कृतिक कारणले चुनौतीको रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड़ दिएका थिए। छलफलका क्रममा विद्यमान कानूनी व्यवस्था, राष्ट्रिय बाल रणनीति तथा बाल विवाह अन्त्यका लागि तयार गरिएको कार्ययोजना 2072 को प्रभावकारी कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने निष्कर्ष निकालिएको थियो। सहभागीहरूले नीति मात्र नभई व्यवहारिक कार्यान्वयनमा जोड़ दिनुपर्ने धारणा राखेका थिए। गण्डकी प्रदेश सरकारले प्रदेशको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यका साथ ल्याएको गण्डकी प्रदेश जनस्वास्थ्य सेवा ऐन 2082 कार्यान्वयनमा आएको छ। गएको चैत्र 27 गते प्रदेश अस्पतालबाट सर्वसम्मत पारित भएको यो ऐनले स्वास्थ्य क्षेत्रमा वर्षौंदेखि जकडिएको बिचौलिया प्रथा, सेवामा हुने ढिला सुस्ती र स्वास्थ्य सूचनाको संवेदनशीलता सम्बोधन गर्ने व्यवस्था गरेको छ। ऐनको दफा 23 अस्पतालमा हुने बिचौलिया दलालका गतिविधि
गतिविधिलाई पूर्णत निषेध गरे।

0: तथा कुनै व्यक्तिले स्वास्थ्य संस्थामा उपचार गराउन आउने बिरामीलाई ललाई फकाई गर्ने, आर्थिक लाभ लिन खोज्ने वा बिचौलियाको रूपमा काम गरेमा त्यसलाई कसुर मानेको छ। यस्तो कार्य गर्नेलाई ऐनको दफा 86 बमोजिम 50,000 1,00,000 रूपियाँसम्म जरिवाना र प्रचलित कानून अनुसारको थप सजाय हुने व्यवस्था गरिएको छ। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मध्य प्रदेशका थोरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै रातिको समयमा कोशी, बागमती, गण्डकीका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेसका एक दुई ठाउँमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको तथा हिमपातका साथै तराई भूभागका केही ठाउँमा मेघगर्जनको सम्भावना रहेको महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने घाम लागिसकेको छ। प्री मनसूनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको पश्चिम बंगाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनैतिक तथा संवैधानिक संकट छाएको छ। राज्यपाल आरएन रविले पश्चिम बंगाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक संकट देखा परेको हो। राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 174(2)(ब) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै हिजोदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ। विधानसभा चुनावमा तृणमूल कांग्रेस पराजित भएपछि मुख्यमन्त्री ममता बनर्जीले तत्काल राजीनामा दिन अस्वीकार गरेपछि त्यहाँ राजनीतिक टकरावको अवस्था सिर्जना भएको हो। चुनावमा भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गरेको छ। भाजपाले 207 सीट जित्दा तृणमूल कांग्रेस केवल 80 सीटमा पराजित भएको छ। 80 सीटमा सीमित भएको छ। ममता बनर्जी आफ्नै चुनावी क्षेत्र भवानीपुरबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग 15,000 भन्दा बढ़ी मतले पराजित हुनु भएको हो। भाजपाका नेताहरूका अनुसार नयाँ सरकारले भोलि शपथ लिने तयारी रहेको छ। यद्यपि ममताले पद नछोड्ने घोषणा गरेपछि संवैधानिक प्रक्रिया र राज्यपालको भूमिकाबारे व्यापक बहस शुरू भएको छ। यदि मुख्यमन्त्रीले राजीनामा नदिए संविधानको धारा 356 प्रयोग गरी राज्यमा संवैधानिक व्यवस्था भंग भएको भन्दै राष्ट्रपति शासन लागू गर्न सकिने सम्भावना समेत रहेको भारतीय संचार माध्यमले जनाएका छन्। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 7-9 रनले पराजित गरेको छ। पानी परेपछि डीएलएस पद्धति अनुसार हिजो 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातारको 6 हारमा ब्रेक लगाउँदा बेंगलुरूको शीर्ष स्थानमा पुग्ने सपना पूरा भएको छैन। टस हारेर पहिलो ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रन बनाएको हो। 210 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 6 विकेट गुमाएर 203 रन मात्र बनाउन सकेको हो। लखनऊको जितमा मिचेल मार्सले 56 बलमा 111 रन बनाउनु भएको हो। त्यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्थले 10 बलमा 32 रनको उत्कृष्ट ब्याटिङ गर्नुभएको थियो। बेंगलुर 10 खेलमा 12 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनऊ समान खेलमा 6 अंकका साथ तालिकाको पुछारमा रहेको छ। आईपीएलमा आज बेलुकी 7:45 दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्नेछन्। हवस्, सैनिक खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट शैलीको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटिङ ढुङ्गाहरू प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई गाछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816-34372।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुना।
8: मोबाइल 9805535।
9: मम्मी, भोक लाग्यो, खाजा खाम न।
10: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
9: हस् मम्मी।
11: मैले सुने छोरी, ल जाम हिँड।
10: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
10: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
12: ए हो र, ल त ल।
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल। फोन 0658-414-222 र 9856-21692।
13: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सुस्वीकृत अस्पताल।
14: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत र कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
13: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोग को उपचार को लागि रु 10 लाख सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
14: सेवा लिने क्रम मा चाहिने जानकारी
13: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोषको नम्बर
14: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
13: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
14: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
15: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
16: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
16: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
15: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
5: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ನಿಮ್ಮ ಮೆಟಲಿ ಸ್ಟೀಲ್ ಫನ್ ಪಾರ್ಕ ಸಬೈ ಸಾಮಾನ ಸೈನಿ ಕತ್ತಿ ಮಜಾ ಕೈಠಾ ಮತಾರ ಜಲಿನಿ ಪೈನಿ
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्याण्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9807294
3: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
4: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
3: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
4: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843161209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
5: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
6: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
5: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
7: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9855066136 र 9151166136
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
1: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
2: ओके ल डन
1: हजुर सिक्किम अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
2: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
1: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787
9: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
10: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
9: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
10: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे नपसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
9: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनी स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9141435622
4: सूचना इस तनहु सेवा हॉस्पिटल दुलेगौड़ा बीपी चोक में
7: यही बैशाख 26 गते शनिवार
4: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
11: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
4: नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
11: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
12: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ
13: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
14: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म डाक्टर सुदीप गुरुङ
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
14: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
15: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
16: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
9: फोन 0-65-414-377 मोबाइल 98-560-44-343
4: स्वास्थ्यका लागि खेल एकताका लागि मेल भन्ने नारा सहित श्री चन्द्रोदय युवा क्लब हरिनास्तिन 8 विशेष सहेली च्याङझा प्रस्तुत गर्दछ
17: प्रथम प्रकाश स्मृति कप साबेकोडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083
4: साथमा ठेलो घैटो फुटाई र विविध सांस्कृतिक कार्यक्रमहरू

0: मिति यही बैशाख 22 गते देखि 25 गते सम्म।
1: भलिबल तर्फ प्रथम पुरस्कार रु 55,555,
0: द्वितीय पुरस्कार रु 35,555,
1: तृतीय पुरस्कार रु 25,555,
0: सान्तोना पुरस्कार रु 11,111।
1: विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट सेटरलाई उचित पुरस्कारको व्यवस्था रहेको छ।
0: टिम दर्ता मिति यही वैशाख 24 गते सम्म।
1: खेल सञ्चालन हुने मिति यही वैशाख 25 गते देखि।
0: आयोजक श्री चन्द्रद्वय युवा क्लब हरिनाश तीन आठबीसे सहेले स्याङ्जा।
1: सह आयोजक परिवर्तनशील आमा समूह।
0: मुख्य प्रायोजक हरिनाश गाउँपालिका।
1: विस्तृत जानकारीका लागि खेल संयोजक सन्दीप थापा मगर। मोबाइल 9813709900, 9921888422 र 9701417867।
2: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: वर्षेनी सर्वोत्कृष्ट नतिजा प्राप्त गर्दै आएको यस बाल विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो।
4: यस विद्यालयका विशेषताहरू:
3: विद्यार्थीको मनोविज्ञानलाई बुझेर शान्त तथा बाल मैत्री शैक्षिक वातावरणमा अध्यापन गराइने।
4: प्रोजेक्टर, अडियो फ्युजर र कम्प्युटरको माध्यमबाट आधुनिक शैलीको शिक्षण सिकाई।
3: कम्प्युटर ल्याब, साइन्स ल्याब र पुस्तकालयको व्यवस्था भएको।
4: दक्ष शिक्षक, सुविधा सम्पन्न भवन, पर्याप्त खेल मैदान र आरामदायक यातायातको सुविधा।
3: छात्रवृत्ति, अतिरिक्त क्रियाकलाप र आवासीय विद्यार्थीका लागि छात्रावासको व्यवस्था।
4: विस्तृत जानकारीका लागि बाल विद्या मन्दिर माध्यमिक विद्यालय, शुक्लागञ्जकी 2 गाछे पानी, दुलेगौडा।
3: फोन 0564142585, 98564385 र 98563496।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0564142333, मोबाइल 98678167।
6: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
7: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
6: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
7: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
6: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
7: यसबाट बस्न के गर्छ मिस?
6: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
7: यो चक्की कहाँ पाइन्छ मिस?
6: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
8: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
9: कहाँ जाने?
10: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
9: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
13: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
15: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
16: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
17: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
15: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
16: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली,
0: डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
15: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलर्स सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453305। टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पस्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
18: कहिले धरियाको सुस्केरा भन्छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हुँदै गाउँघर उकाली ओह्राली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
19: कार्यक्रम लोक भाका
18: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नारायण लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तोता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरि केही साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हामीले एसएनएस दोहोरीलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौं। हामीले हाम्रो फेसबुक पेजमा स्टाटस हालिसकेका छौं, हजुरहरूले चाहिँ त्यसको प्रतिजवाब लेखेर पठाउन सक्नुहुनेछ र हाम्रो स्टाटसमा रहेको छ आज मलाई बाडुल्की लाग्छ तिमीले छोड्यौ मर्नु जै भएको छ।

छ र हजुर हामीले चाहिँ छोटो अनि मिठो टुक्कालाई छाडिसकेका छौँ। हजुरहरूले चाहिँ यसको प्रतिजवाफ लेखेर पठाउन सक्नुहुनेछ, आफैले सृजना गरेर पनि प्रतिजवाफ बनाउन सक्नुहुनेछ र हामीलाई पठाउन सक्नुहुनेछ। हजुरहरूले पठाउनु भएको मेसेजलाई कमेन्टलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौँ। कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने यही भाका सँगसँगै कार्यक्रमको शुरूआत गर्दैछु। चौतारीको बर बोल रहेको छ भने आवाज रहेको छ विक्रम परियार अनि सुमित्रा तामाङको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, चौतारीको बलबोरको निकै रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो विक्रम परियार अनि सुमित्रा तामाङको। निकै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु, फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। चिल बस्यो बाँझैमा।

हजुर, चिलबस्य बाँझैमा बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो विष्णु खत्री अनि मीना नेपालको। निकै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अहिलेको लागि भने हामीलाई खड्का राजुजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नुभएको छ, नमस्कार शुभ बिहानी भन्नुभएको छ। नमस्कार शुभ बिहानी, हाम्रो तर्फबाट पनि राजुजीलाई धन्यवाद कमेन्टको लागि। अन्य साथीहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ। आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेर एसएमएस दोहोरीलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ। हामीले हाम्रो फेसबुक पेजमा छोटो अनि मिठो टुक्का छाडिसकेका छौं, त्यहाँ गएर हजुरहरूले कमेन्ट गर्न सक्नुहुनेछ। ढिला नगरिकन कमेन्ट गर्दै गर्नुहोला भन्दै हामीलाई अर्को साथीले पनि कमेन्ट गर्नुभएको छ, रोहित पौडेलजीले। उहाँले लेख्नु भएको छ, एक वर्ष नि बसिनौ कुरी आफै पराई बन्दी यौ निष्ठुरी भन्नुभएको छ। निकै नै मिठो प्रति जवाफ लेखेर पठाउनु भएको छ रोहितजीले, धन्यवाद रोहितजी यति मिठो प्रति जवाफको लागि। अन्य साथीहरूले पनि यसरी नै कमेन्ट गर्दै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। हिमाली फूल बोलको भाका रहेको छ, यजुना राजै बोलको भाका, जसमा आवाज रहेको छ देवी खर्ती मगर अनि सुरेश अञ्जनको। अहिलेको लागि भनियो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, हिमाली फूल एजुना राजे बोलकुनिकै नै रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो सुरेश अञ्जन अनि देवी घरती मगरको। निकै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अहिलेको लागि भने फेरि पनि हामीलाई एकजना साथीले कमेन्ट गर्नुभएको छ, अमृता खनालजीले। उहाँले लेख्नु भएको छ, तिमी भन्दा काही नजर लाइन, आखिरमा तिमीलाई नै पाइन, चौतारीको बर पिपलुलाई फर, माया पर पर के रमाइलो छ र। निकै नै मिठो प्रतिजवाफ चाहिँ पठाउनु भएको छ हाम्रो अमृताजीले। धेरै भन्दा धेरै धन्यवाद छि अमृताजी, यति मिठो प्रतिजवाफको लागि। सधैँ यसरी नै माया गरेर हामीलाई सुनेर साथ दिँदै गर्नुहोला भन्न चाहन्छु। अरू साथीहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ, ढिला नगरिकन कमेन्ट गर्दै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। तिम्रै चिनो बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ समीक्षा अधिकारी रामकृष्ण बम मल्ल अनि वसन्त थापाको। र यो भाका सँगसँगै हामी छोटो व्यावसायिक विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: 103.8 अन्तर्मनको आवाज।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
7: इस्ट दुलेगौडा पोलिक्लिनिकमा यही वैशाख 26 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
6: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
6: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरू स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
7: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: को लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061615।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
12: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 98171556606।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98061613195 र 98467153368।
13: ल न हो छिटो निस्क अहिले फर्किन ढिला हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
14: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
13: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
14: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
15: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
16: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौड़ा हेल्पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414008
17: सधैँ झैं यही आउँदो वैशाख 26 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
18: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
17: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच नवरी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 065414233
18: र 9867

0: सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
1: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843612009 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
2: १०३.८ अन्तर्मनको आवाज।

हजुर, केही छिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेर एसएमएस दोहरीले कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छौ। अबको लगभग 9 बजेसम्म हामीलाई सुनेर साथ दिँदै गर्नुहोला र कमेन्ट गरेर पनि साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने हामीलाई खगीमायाजीले कमेन्ट गर्नुभएको छ। उहाँले लेख्नु भएको छ, सपनीमा आइरहन्छौ जहिले नि, दिल खोलेर बोल्दिनौ कहिले नि, चौतारीको बर पिपलुलाई भर, माया पर पर के रमाइलो छ र भनेर एकदमै मिठो प्रति जवाब पठाउनु भएको छ। यसै गरी उहाँले लेख्नु भएको छ, नमस्कार हजुर, बिमा चार फिरुङदेखि खगीमाया थापा हो है, सम्झना हजुरको लागि, मेरो सम्पूर्ण साथीहरू, कार्यक्रम सुनेर बस्नुहुने सबैको लागि भन्दै विदा हुन्छु, बाई बाई भन्नुभएको छ। धन्यवाद खगीमायाजी यति मिठो प्रति जवाफको लागि, सधैँ यसरी नै माया गरेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। सान्ना निको पछ्यौरी बोलको भाका जसमा आवाज रहेको छ भगवान भण्डारी राजु परियार अनि बिमा कुमारी दुराको, अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, सान्नानीको पछि रिवोलको भाका रहेको थियो र यो भाका सँगसँगै हामी कार्यक्रमको अन्तिमतर्फ आइसकेका छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुहुने र हामीलाई कमेन्ट गरेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ कपालु कोरेर बोलको भाकालाई कार्यक्रम स्थान दिँदैछु, जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि सम्झना भण्डारीको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज सुन्दै गर्नुहोला है त।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166343372।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
7: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
5: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
7: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
5: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
7: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
5: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98463161209 र 98041 21718। आजै सम्पर्क गर्नुहोस्।
8: बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161 95301।
9: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
10: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
9: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
10: संसदीय सुनवाई समितिको बैठक संचालन सम्बन्धी कार्यविधि तयार, प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा 10 दिनको मिति राखेर उजुरी आह्वान गर्ने तयारी।
9: 8 विश्वविद्यालयका उपकुलपतिका लागि सार्वजनिक आवेदन आह्वान, 10 दिनभित्र आवेदन दिनुपर्ने।
10: सुक्खा पहिरोले अवरूद्ध बनेको नारायणगढ़ मुगलिन सड़क सञ्चालनमा हिउँ चितुवा गणनाका लागि ढोरपाटन आरक्षमा जोड़ियो क्यामेरा।
9: अमेरिका र इरानबीच पुनः मिसाइल हानाहान शुरू, एसियाली बजारमा आज बिहानैदेखि कच्चा तेलको मूल्यमा अभाव, भारी वृद्धि।
10: र आईपीएलमा बेंगलुरू विरूद्ध लखनऊ 9 रनले विजयी, आज दिल्ली र कोलकाता भिड्ने।
11: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
9: समाचार अब विस्तारमा। संसदीय सुनवाई समितिको बैठक सञ्चालन सम्बन्धी कार्यविधि तय भएको छ। संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशमा डाक्टर मनोज शर्माको नाम सिफारिश गरेसँगै समितिले त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनवाई प्रक्रिया आरम्भ गर्नेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समितिका रूपमा रहेको यो समितिको पहिलो बैठकले सभापतिमा बोधनारायण श्रेष्ठलाई चयन गरेपछि कार्यसूचीगत रूपमा पहिलो पटक हिजो बैठक बसेको थियो। समितिका सदस्य सचिव तुलबहादुर कणेलले समितिको बैठक र सुनवाईको कार्यविधि तय भएसँगै काम अघि बढ़ाउन सहज भएको बताउनुभयो। हिजो बसेको संवैधानिक परिषदको बैठकले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको छ। यही समितिले उहाँमाथि उजुरी आह्वान गर्ने र अनुसन्धान गरी राष्ट्रपतिका नियुक्तिका लागि सिफारिश गर्नेछ। समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार नियुक्तिबारे आज औपचारिक रूपमा जानकारी आए 10 दिनको समय राखेर उजुरी आह्वान गर्ने तयारी गरिएको छ।
10: संवैधानिक परिषदले प्रधान न्यायाधीशमा गरेको सिफारिश बारे धारणा बनाउन नेपाल बार एसोसिएशनको बैठक आज बस्दैछ। बारले प्रधान न्यायाधीशमा भएको सिफारिशबारे समान धारणा बनाउन आजका लागि आकस्मिक बैठक बोलाएको हो। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार बैठकमा बारका सल्लाहकार, संविधानविद, कानूनविद र पूर्व पदाधिकारीलाई रायका लागि छलफलमा डाकिएको छ। उनीहरूको रायपछि बारले धारणा सार्वजनिक गर्नेछ। बारले आजै सल्लाहकारको बैठक पनि डाकेको छ। सल्लाहकारको राय सुझावका आधारमा के धारणा तय गर्ने भन्ने बारे धारणा आउने कोइरालाले बताउनुभयो। हिजो बसेको संवैधानिक परिषदको बैठकले बहुमत निर्णयका आधारमा चौथो वरियतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको छ।
9: विभिन्न 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ। इच्छुक तथा योग्य व्यक्तिले आजको मितिबाट 10 दिनभित्रमा आवेदन दिन सक्नेछन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त फारम पेश गर्न सकिनेछ। सरकारले जारी गरेको अध्यादेश जारी भएपछि सरकारले अध्यादेश जारी गरेपछि यी विश्वविद्यालयहरूमा पदाधिकारी पदमुक्त भएका थिए। लगतै रिक्त उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित नाम छनौट तथा सिफारिश समितिले हिजो वैशाख 24 गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो। सो कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा राखिएको समितिले जनाएको छ।
10: सुक्खा पहिरो खसेर अवरूद्ध भएको नारायणगढ़ मुगलिन सड़क सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार सड़क डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि बिहान 8:15 बजेबाट सड़क सञ्चालनमा आएको हो। केही घण्टा सड़क अवरूद्ध हुँदा रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्। इच्छा कामना गाउँपालिका 5 ट्विन खोलामा सुक्खा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो।
9: नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर 3 समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सरसहितको क्यामेरा जडान गरिएको छ। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन शिकार आरक्षको उच्च हिमाली भेग
10: रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्। इच्छा कामना गाउँपालिका 5 ट्विन खोलामा सुक्खा पहिरो खसेर सड़क अवरूद्ध भएको थियो।

विद्यार्थीले जानकारी दिनुभयो। उनीहरूबीच वैचारिक र सैद्धान्तिक विषयमा भने छलफल जारी रहेको जनाइएको छ। पूर्व माओवादी नेता समेत रहनुभएका किराती नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले पार्टी एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गर्नुभएको थियो। गत फागुनको 21 गते भएको प्रतिनिधि सभा निर्वाचनपछि उहाँले प्रगतिशील लोकतान्त्रिक पार्टीको साधारण सदस्यता समेत त्याग गर्नुभएको थियो। विभिन्न 8 विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा नियुक्तिका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले आवेदन खुल्ला गरेको हो। समितिले मिति बिहिबार स्वीकृत गरेको विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 बमोजिम इच्छुक तथा योग्य व्यक्तिबाट दरखास्त आह्वान गरेको जनाएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाउँदैछ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन नाराका साथमा नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय रहेको छ। स्थापना दिवसको अवसरमा ललितपुरको खमल टारमा आज विशेष समारोहको आयोजना गरिएको नार्कले जनाएको छ। नार्कले अहिलेसम्म विभिन्न 177 बालीमा 1,276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाइएको नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरियलले जानकारी दिनुभयो। पेट्रोलियम पदार्थको अत्याधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ। नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको छ। कार्यालयले विगतमा दैनिक औसतमा 5,000 किलो लिटर डिजल र 2,000 किलो लिटर पेट्रोल बिक्री गर्ने गर्दथ्यो, तर अहिले कार्यालयबाट उनी इन्धनको बिक्रीमा कमी आएको छ। नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका प्रमुख अशोक शाहले पछिल्लो समय दैनिक पेट्रोल र डिजल बिक्रीमा केही कमी आएको बताउनुभयो। अहिले डिजल दैनिक औसतमा 3,500 किलो लिटर बिक्री हुँदै आएको छ भने पेट्रोल दैनिक 1,000 देखि 1,005 किलो लिटर औषधमा बिक्री हुँदै आएको उहाँको भनाइरहेको छ। पेट्रोल र डिजलको मूल्य बढ़ी भएकाले पनि स्वाभाविक रूपमा बिक्रीमा कमी आएको उहाँले जानकारी दिनुभयो। नेपालको एकमात्र शिकार आरक्षी क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर 3 समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरेको हो। नाउर र झालरको वैधानिक गणना हुन सकेको थिएन। हिउँ चितुवाको एकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षीको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका हुन्। आरक्षीका रेन्जर सागर सुविधिका अनुसार 56 क्यामेरा 3 समूहले 6 शिकार ब्लकमा राखेर फर्किएको बताउनुभयो। क्यामेराले 45 दिनसम्म आफै फोटो संकलन गर्नेछ। क्यामेराको ब्याट्री तथा मेमोरी कार्ड भने 15 दिनमा परिवर्तन गर्न प्राविधिक समूह पुन क्यामेरा राखेको स्थानमा पुग्नेछ र ओडारमा बास बसेर कष्टकारी हिउँ चिचोलेर प्राविधिक टोली क्यामेरा जडान गरेर फर्किएको सुवेदीले बताउनुभयो। सुखा पहिरो खसेर अवरूद्ध बनेको नारायणगढ़ मुगलिन सड़क सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनालका अनुसार सड़क डिभिजन कार्यालयको समन्वयमा पहिरो पन्छाएपछि केही बेर अगाडिदेखि सड़क सञ्चालनमा आएको हो। इच्छा मनोकामना गाउँपालिका 5 को तोइन खोलामा सुक्खा पहिरो खसेर आज बिहान 5 बजेदेखि सड़क अवरूद्ध बनेको थियो। तनहुका गुरूङ बस्तीमा यति बेला परम्परागत घाटुनाच संरक्षणप्रति विशेष चासो

0: दिन थालिएको छ। लोपनमुख भन्दै गएको यस मौलिक संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले गाउँ गाउँमा घाटु नाचलाई चासो दिन थालिएको हो। भानु नगरपालिका तीन बासपानी बन्दीपुरको आरथुम्का आबुखेरिनी गाउँपालिकाको भटेस्वारा द मोलीपुली मराङ टुटेपानी इलेखर्क लगायतका होमस्टे गाउँमा वैशाख पूर्णिमादेखि घाटु नाच शुरू भइरहेको छ। यसले गाउँमा सांस्कृतिक रौनता थप्नुका साथै आन्तरिक पर्यटकको आगमन समेत बढ़ाएको स्थानीयवासीले बताएका छन्। जिल्ला समन्वय समिति तनहुका पूर्व सदस्य गल बहादुर गुरूङका अनुसार घाटु नाचले गाउँको मौलिक संस्कृति एकता र परम्पराको अनुपमता झल्काउन थालेको बताउनु भएको छ। जातीय विभेदको आरोप प्रकरणमा ब्यास नगरपालिका तीन स्थित ब्रदर्स चटपटका संचालक अशोक दौलिया र दीपिका खड्का बीचको विवाद रुंगिएको छ। दुवै पक्षबीच आज हिजो भएको छलफलमा दौलियाले गल्ती स्वीकार गरेपछि केही दिनको विवाद सकिएको हो। दौलियाले कहाँ कसरी बोल्ने र के बोल्ने भन्ने पाठ सिकाएको उल्लेख गर्नु भएको छ। केही समय अगाडि चटपट खान जाँदा आफूमाथि जातीय विभेद भएको भन्दै दीपिकाले टिकटकमा भिडियो पोस्ट गर्नु भएपछि विवाद बाहिरिएको थियो। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेस प्रदेशका थोरै ठाउँ तथा तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै आज रातीको समयमा कोशी बागमती गण्डकीको हिमाली तथा पहाड़ी बोबाका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेसमा एक दुई ठाउँमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै भोलि कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातका साथै तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने घाम लागिसकेको छ। प्री मनसूनको समयमा जुनसुकै वर्षा चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्वको अत्यन्तै संवेदनशील समुद्री मार्ग अर्मजमा अमेरिकी र इरानी सैन्य शक्तिबीच तनाव सर्किएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानको अमेरिकी नौसेनामा तीनवटा जहाजमाथि आक्रमण गरेको जनाएको छ। इरानले मिसाइल ड्रोन र साना ढुंगाको प्रयोग गर्दै आक्रमण गरेपछि आफ्नो जहाज र सैनिकको सुरक्षाका लागि आत्मरक्षात्मक जवाफी कार्यवाही गरेको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेनाले तनाव बढ़ाउन नचाहेको तर आफ्नो सैनिक र सुरक्षाका लागि पूर्ण तयारीमा रहेको जनाएको बीबीसीले जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरानी जहाजहरूमा ठूलो क्षति पुगेको दावी गर्दै इरानलाई अमेरिकाको प्रस्ताव गरेको सम्झौता स्वीकार गर्न आग्रह गर्नुभयो। विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने अर्मुज जलमार्ग क्षेत्रमा बढ़दो तनाव र विश्व बजार तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर थपिने चिन्ता व्यक्त गर्नुभएको छ। अब अन्त्यमा खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बंगलोरलाई 9 रनले पराजित गरेको छ। पानी परेपछि डीएलएस पद्धति अनुसार हिजो 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातारको 6 आरमा ब्रेक लगाउँदा बंगलोरको शीर्ष स्थानमा पुग्ने सपना पूरा भएको थिएन। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 रनमा 209 रन बनाएको हो। 210 रनको लक्ष्य पछ्याएको बंगलुरू 6 विकेट गुमाएर 203 रन मात्रै बनाउन सकेको छ। यस्तै लखनऊको जीतमा मिचेल मार्सले 56 बलमा 111 रन बनाउनु भयो। त्यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्तले 10 बलमा 32 रनको उत्कृष्ट ब्याटिङ खेल्नुभयो। बंगलुरू 10 खेलमा 12 अंकका साथमा तालिकाको तेस्रो स्थानमा छ भने लखनऊ समान खेलमा 6 अंकका साथमा तालिकाको पछाडमा छ। आईपीएलमा आज दिउँसो 7:45 बजी दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स बीच खेल हुने जनाइएको छ। हवस् त यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको धोरबाराही हेडलाइट आजका लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
3: मंगल दीप अगरबत्ती स्वर्गीय नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9850202779।
5: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
6: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
5: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
6: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
7: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
5: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9956602068।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: दुलेगौडा पोलिक्लिनिकमा यही वैशाख 26 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
4: वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरू स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: को लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9956603353।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856203420, 9901454674 र 9864203420।
10: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9868883522।
13: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
9: म्याडम, धुम्रपान भनेको के हो?
13: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? प्रबन्धन मैडम।
13: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
9: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
13: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: वर्षेनी सर्वोत्कृष्ट नतिजा प्राप्त गर्दै आएको यस बाल विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो।
15: यस विद्यालयका विशेषताहरू:
14: विद्यार्थीको मनोविज्ञानलाई बुझेर शान्त तथा बाल मैत्री शैक्षिक वातावरणमा अध्यापन गराइने,
15: प्रोजेक्टर, अडियो फ्युजर र कम्प्युटरको माध्यमबाट आधुनिक शैलीको शिक्षण सिकाई,
14: कम्प्युटर ल्याब, साइन्स ल्याब र पुस्तकालयको व्यवस्था भएको,
15: दक्ष शिक्षक, सुविधा सम्पन्न भवन, पर्याप्त खेल मैदान र आरामदायक यातायातको सुविधा,
14: छात्रवृत्ति, अतिरिक्त क्रियाकलाप र आवासीय विद्यार्थीका लागि छात्रावासको व्यवस्था।
15: विस्तृत जानकारीका लागि बाल विद्या मन्दिर माध्यमिक विद्यालय, शुक्लागञ्जगी 2 गाछे पानी, दुलेगौडा।
14: फोन 0564142585, 98563485 र 98563546।
16: सधै झैं यही आउँदो वैशाख 26 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
17: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
16: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
18: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
13: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। सम्पर्क 0564142533
14: र 98678687।
19: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
13: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
20: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
19: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
13: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली,
0: डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
19: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलर्स सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453005।
21: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
22: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टु 12 PM
23: इट्स टाइम फॉर कॉलिंग टाइम
22: ओनली ऑन रेडियो ढोर बाराही।

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज सन्तरमनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरिका साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सुधा आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनुमल्ल रहन्छु अबको 12 बजेको समयसम्म। फरकबार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन आउने गर्दछौं भने आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम चाहिँ खेल्छौं है, जहाँ चाहिँ मैले तपाईँको लागि चाहिँ अब गीतको थोरै भागहरू राख्छु अनि यहाँले चाहिँ अब गीतको चाहिँ अब म्युजिकहरू मात्र सुनेर अथवा चाहिँ आवाजहरू सुनेर चाहिँ कसले गाएको कुन गीत हो त भनेर चाहिँ चिन्नुपर्ने हुन्छ। 0965-4142-0 बाटो भएर केहीसम्म हामी साथीलाई पनि सहभागी गराउँछौ भने अहिले ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहालौ। पछिल्लो समय रिलिज भएको गीत हिमाली भेगमा टाइटलमा रहेको तीर्सना गुरुङको आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

0: टाइटलमा रहेको यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो 0625-4422-00 बाट भइरहन सक्नुहुन्छ। टेलिफोन लाइन पनि खुल्ला गरिसकेको छु भने जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमेम आभूषण सुनसादी पसल दुलेगौड़ाले, प्रोपाइटरहरू समीन बहादुर सुनार र सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगनाहरू खरिद बिक्री तथा साटफेर गरिनका साथै पुराना गरगनाहरू पनि साटफेर मरमत खरिद बिक्री पनि गरिन्छ। गएर सेवा सुविधा चाहिँ लिन सक्नु र यो सँगसँगै हाम्रो प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्ने कल गर्ने साथी मध्ये हामी बाह्रपछि एकजना साथीलाई विजय गराउँछौ अनि विजय साथी मध्ये पनि अन्तिम बार शनिबार भने एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुसाईको रिचार्ज भन्दै। आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम खेल्नेछौ र कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। कार्यक्रममा सबैभन्दा पहिला त धेरै स्वागत छ हाम्रो दलमाया दिदीलाई। अनि किन होला त यदि धेरै बेर जस्तो लाएर सम्झनु भएको, कता हराउनु भएको थियो?
1: ए हामी त उता स्याङ्जातिर गथ्यो, यहाँ बुद्ध जयन्तीमा चाहिँ बिचु भन्दैहरू हुनुहुन्थ्यो, फुर्सदै नहुने के।
0: ए भनेपछि अब फुर्सद अलिकति घुमघामतिर सँगसँगै अब काम कार्यमा व्यस्त चाहिँ भन्नु पर्यो है।
1: घुमघाम भन्नाले क्याग्मी मेरो दुध भा बित्नु भएको थियो 17 गते।
0: ए हजुर हजुर।
1: अनि त्यही सोधै चोखिन्धामा गएर हिजो मात्रै आएको।
0: ए ल, अनि अनि यो समय सँगसँगै तपाईँको हाल खबर चाहिँ के कस्तो छ, के गर्दै हुनुहुन्छ त अहिलेको समय?
1: ए ठिकै हो हजुर, के गर्ने हो यहाँ मकै बारीमा कता झारले मकै पहिहालै भएछ, आफूले खन्न सके त के दाईलाई खन्न लगाएको के घामले पोली भए।
0: त्यही त घामले पोल्छ, काम गर्न अल्छी लाग्छ होइन, अब अल्छी लाएर पनि भएन ल, काम चाहिँ अब शीतलमा बसेर भए पनि गर्न लगाउनु होला। खानपिन खानु भयो त? ल मिठो गरेर खाना पनि खानु होला। अनि आज रेडियो प्रोग्राम चाहिँ सुन्न पाउनु भएको छ कि छैन त पछिल्लो समय?
1: रेडियो आज गाउँ खाने कथा हो,
0: आज गाउँ खाने कथा हो र, आज त आवाज चिन्ने हो नि त,
1: आज गाउँ खाने कथा हो, शनिबार
0: आज शनिबार हो र भन्या
1: बहिनी,
0: आज आज त शुक्रबार हो त,
1: शनिबार हो के, गाउँ खाने कथा के ल्याउनु भएको छ?
0: धनबाद दिदीले साँच्ची नपत्याउनु भए जस्तो लाग्यो, आज चाहिँ ट्याक्कै लाएर आज शुक्रबार हो कि 25 गते?
1: शनिबार होइन,
0: आज शनिबार होइन नि, किन नपत्याउनु भएको?
1: शुक्रबार होइन के शनिबार हो।
0: ल त्यसो भए अब अर्को साथी चाहिँ आउनुहुन्छ अनि कुन बार हो भनेर हामी फिक्स गरौँ ल, अहिले भने म्युजिक ट्र्याक गेम खेलौँ है।
1: आज शुक्रबार हो,
0: आज शुक्रबार हो नि,
1: त्यसो भए त हामी खै जानु पर्थ्यो क्या, शनिबार भनेको।
0: ए ल ठिकै छ, अर्को साथीसँग आएर चाहिँ एकदमै कन्फर्म गर्नु होला, आज मैले चाहिँ अब शुक्रबार भनेर जानकारी दिएँ है। ल अहिले भने म्युजिक ट्र्याक गेम खेल्नुपर्छ है त।
1: ल हुन्छ,
0: ल म एउटा आवाज सुनाउँछु, यहाँले चाहिँ कुन चाहिँ आवाज हो त भनेर चिन्नुपर्छ है आज।
1: हुन्छ, चिने चिनौँ ल, नचिने जिन्दाबाद बहिनी।
0: ल ठिकै छ, ल सुनाइहाल्छ है त।
1: ल हुन्छ।

0: ल यो हुन सक्दैन भनेर यो आवाज चाहिँ कसको होला? ल प्रमोद खरेल चाहिँ लागेको छ है, होला कि नहोला म सुनाइहाल्छु है त, हो भनेपछि ताली बजाउँछु, होइन भने म चिनाउँछु है त। धेरै धेरै बधाई छ हाम्रो दरमाया दिजुलाई, समय मिलेसम्म रेडियो प्रोग्राम चाहिँ अन्तिमसम्म सुन्नु होला, अनि आज चाहिँ शुक्रबारै हो यो कुरामा चाहिँ एकदमै कन्फर्म हुनुहोस् है। आज चाहिँ मजाले जान सक्नुहुन्छ होइन, शुक्रबारको दिन छ अहिले भने मजाले यत्रो दिन पछि चाहिँ हामीसँग कुराकानी भएको छ, साथीभाइहरूलाई सम्झनुहोस् मजाले अनि हामी छुट्टिन्छौँ है त।
1: फर्स्टमा हजुरको लागि साथीभाइ भन्नु पर्दा दाई हुन दाई नरेन्द्र दाई तोप दाई अनि टेकु छेत्री दाई तारा दाई चन्द्र भाइ खगीमाया साथी ऋषिराम गाग भाइ ऋषिराम दाई अनि एकराज भाइ अनि रोसिका तेताना अनि सायरा मोहम्मद सम्पूर्णको लागि भन्दैछु दिन्छु नमस्ते शुभ दिन।
0: नमस्ते शुभ दिन, बाई बाई। उहाँ हुनुहुन्थ्यो दलमाया दिजु, हामीलाई सम्झनु भएको थियो पुलचोकदेखि भने, कहिले काहीँ चाहिँ त्यस्तै हुन्छ कि होइन, आज शनिबार हो जस्तो लागेको थियो भन्दै हुनुहुन्थ्यो, अनि एकछिन त म आफै पनि अलमल परिरहेको थिएँ कि, किनकि हिजो मात्र हामी साथीहरूको प्रतिभा सुनेको, अनि फेरि कहिले काहीँ चाहिँ कस्तो हुन्छ भन्दा पनि अब हुन्छ नि, अब कुनै समय अलिकति दिन चाहिँ हामीलाई लामो जस्तो लागेको छ भने ला होइन कि जस्तो पनि हुन्छ कि कहिले काहीँ, अब आज चाहिँ अब यसरी नै झुकिनु भएको छ भने आज चाहिँ शुक्रबार र शुक्रबारको एपिसोड भन्ने बित्तिकै हामी चाहिँ म्युजिक ट्रेक गेम खेल्छौँ र सहभागिता जनाउनको लागि 0965414200 टेलिफोन लाइन खुल्ला छ र कोही साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर।
2: हेलो
0: नमस्कार हजुर।
2: नमस्कार,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो प्रेमजी भाइ। अनि प्रेमजीले के गर्दै हुनुहुन्छ अहिलेको समय? अहिले चाहिँ मिलाउनु भयो सुन्नु भयो है, ल जानेसम्म सकेसम्म मिलाउने प्रयास चाहिँ गर्नु होला है। ल अहिलेको लागि भने ढिला नगरी म तपाईँको लागि सुनाइहाल्छु है त आवाज, अनि कसको आवाज हो भनेर चिन्नु पर्छ है।
2: हुन्छ हुन्छ।

0: ल सुन्नु भयो त
1: यो खोइ विष्णु माझी हो कि त्यसो लाग्यो
0: विष्णु माझी हो जस्तो लाग्यो ल हो भने चाहिँ ताली बजाउँछु होइन भने चाहिँ म चिनाउँछु है त
1: ल हुन्छ
0: ल विष्णु माझी त रहेनछ है यो चाहिँ यहाँले सुनिरहनु भएको पछिल्लो समय लोकदोहोरीतिर चाहिँ एकदमै धेरै आवाज अनि आधुनिक क्षेत्रतिर पनि धेरै गुन्जिन्छ शान्ति श्री परियारको है यहाँको सहभागिताको लागि धेरै धेरै धन्यवाद यसरी नै सम्झँदै गर्नु होला अहिले भने सम्झना सन्देश राख्नुहोस् अनि हामी छुटिन्छौ थ्याङ्क यू सो मच
1: धनबाद रेडियो परिवारसँगलाई अनि अघि आउने बहिनीहरू खैमा नरेन्द्र रिमाल अमृत अमृत प्रधान केपु छेत्री यङसाल मगर र पछि आउने सबैलाई भन्दै बिताउँछ
0: ल सबैलाई भन्दै अहिले भने छुट्टिन्छौ नमस्कार शुभदिन प्रेमजी हुनुहुन्थ्यो कास्कीदेखि र उहाँले पनि सहभागिता जनाएर गइसक्नु भएको छ भने अहिलेको लागि भने ढिला नगरी पहिला यो गीत सुनिहालौ घुमी घुमी टाइटलमा रहेको आवाज रहेको छ सुजन थापा गाई सँगसँगै शान्ति श्री परियारको भने यो सुमधुर गीत सँगसँगै हामी भने विश्राममा जानुपर्ने बेला पनि भएको छ है विश्रामपछि भने हामी साथीलाई चाहिँ पक्कै पनि सहभागी गराउँछौ 11 बजेको टाइम चेक लगतै आज फ्राइडे एपिसोडमा रहेर चाहिँ आउन सक्नुहुन्छ हामीसँग म्युजिक ट्र्याक गेमको साथमा जोडिन सक्नुहुन्छ 0625-4142-0 बाटो भएर आउँदै गर्नुहोला फन्डाल गर्दै गर्नुहोला अनि सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी चार, हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
6: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
7: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
7: ए ल ल,
8: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, दुलेगौडा, बिपी चोक।
6: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338778, प्रशान्त नेउपाने 98460269025।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878528 र 98028-16142।
12: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
13: डर लाग्नु, निद्रा नलाग्नु,
12: अनौठा विचार आउनु,
13: निराशा बढ्नु, खुसी नहुनु,
12: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
12: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
13: छटपटी हुनु, चिटचिट पसिना आउनु,
12: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
12: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
13: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
14: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
15: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
14: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
16: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
17: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पवीन थापा र हाड़ जोड़ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
16: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
17: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
16: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
17: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
16: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
17: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
16: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
17: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
18: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
19: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
20: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
21: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
20: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
22: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-532-475 र 98-011-32-475।
23: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
24: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
23: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
24: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
23: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
17: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
22: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98-560-66-136 र 98-151-66-136।
0: This is Radio Dhorbarahi, 103.8 MHz.
25: Station 1, Studio Talchit.
26: Aile, Vienna ko 11 bajyo.
20: टाइम चेक को साथ में बनकेवा काली का सुनचांदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98-160-95-301।
1: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि एघार बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ, कलिङ टाइम र कल गर्न सक्नुहुन्छ 0564124000 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ। र सदाजी आज पनि तपाईँको साथमा म सधैँ कार्यक्रम प्रस्तुत अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म, र यो चाहिँ 1 घण्टाको समय चाहिँ हामीसँग सधैँ आज फ्राइडेको एपिसोडमा रहेर म्युजिक ट्रेक गेम खेलिरहेका छौँ भने सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर।
2: हेलो हजुर, दर्शन नमस्ते। नमस्ते हजुर।
1: दर्शन नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ। थ्याङ्क यू सो मच। अनि खानापिन भयो कि भएन त?
2: खानपिन भएको छैन, अब खानपिनमा तयारी भइसकेको छ, अब खाना नै बाँकी छ है।
1: अनि पिरुङतिरको हालखबर सुनाइदिनुहोस् न त, आज के कस्तो छ?
2: हजुर, पिरुङतिरको हालखबर त अब के हुने भयो र, घाम लागेको छैन, कहिले घाम लाग्छ कहिले ला होइन,
1: त्यही त कहिले चाहिँ
2: कामको मेलोमै छ, त्यही भोट मेलोमा आबद्ध छ
1: भनेपछि अझै पनि पिरुङतिर चाहिँ अब गोडमेलको काम सकिएको छैन।
2: हजुर,
1: ल ठिकै छ। अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन होला आज?
2: हजुर, सुन्दैछु।
1: सुन्दै हुनुहुन्छ है। अनि आज चाहिँ अब साथीहरूले चाहिँ आवाज चिन्नु पर्ने हुन्छ भनिरहेको छ, सो अहिलेको लागि चाहिँ तपाईँको लागि एउटा ट्र्याक सुनाइहाल्छ है त? ल, ध्यान दिएर सुन्नुहोस् है।

0: होला उनको मनै जानी छ भन्दा यो आवाज चाहिँ कस्तो होला?
1: कुन्ती मुक्तान?
0: कुन्ती मुक्तानको होला त?
1: हजुर, अब त्यही भयो, स्योर त्यही हो के, अब नभए नहोला, अब झतार त्यस्तै, अब कुन्ती मुक्तान भन्नु,
0: कुन्ती मुक्तान चाहिँ भन्नुहुन्छ है?
1: हजुर,
0: धेरै धेरै बधाई छ हाम्रो खगी मायाजीलाई पनि। कुन्ती मुक्ता नै हो पनि भन्दै हुनुहुन्थ्यो है, र सोही मिठो गीत हामी सुन्दैछौ, कसले सुनाउन चाहनुहुन्छ?
1: हजुर, सर्वप्रथम हजुरको लागि
0: थ्याङ्क यू सो मच,
1: अनि हाम्रो रेडियो ढोरबाट एफएम होल तिमीको लागि, अनि म भन्दा अघि पछि आउने साथीको लागि, कार्यक्रम सुनेर बस्ने सबैको लागि, र हाम्रो सिङ्गाबा आउनुहुने हाम्रो नरेन्द्र रिमाल दाई, हुम शर्मा दाई, अमृत पुलतन दाई, अनि राधा राई, गीता राई, कुबेर राई, अनि हाम्रो यता हुनुहुन्छ प्रेम भाइ, अनि यता हुनुहुन्छ हाम्रो टेगु छेत्री दाई, ऋषिराम दाई, चन्द्र भाइ, अनि हाम्रो यता हुनुहुन्छ रजर भाइ, अनि यता हुनुहुन्छ हाम्रो टोबिसी दाई, तारा दाई, रोसिका लम्साल, चेतना मगनी दिदी, दलमाई थापा, निमकुमार भाइ, अनि यता हुनुहुन्छ हाम्रो शान्ति, सायरा, मोहम्मद दाई लगायत नाम छुटेको साथीहरू छन्, पुरा धेरै हुनुहुन्छ लागि भन्ने बिना हुन्छ। नमस्ते, बाई बाई।
0: नमस्कार, बाई बाई। शुभ दिन। हुनुहुन्थ्यो खगी माया थापाजी, र सही आवाज सुनेर गइसक्नु भएको छ। माथि माथि सैलुङ्गेमा यो गीत एकदमै धेरै सुनिरहेको हुन्छौ नि त है, अनि आवाज चाहिँ रहेको थियो कुन्ती मुक्तानको भन्ने, सोही गीत केही सिनमा सुनाउँछौ अहिले भन्ने साथी हुनुहुन्छ है लाइनमा, कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्ते हजुर। हेलो
2: हेलो,
0: झोरले दर्शन, नमस्कार। जदौ कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो नरेन्द्रजीलाई।
2: ल, थ्याङ्क यू।
0: अनि के गर्दै हुनुहुन्छ नरेन्द्रजी अहिलेको समय?
2: अघि खाना खाएर आज भर्खरी रेडियो सुनाएको हाम्रो खगीमय थापा बहिनीलाई सुने।
0: हजुर, त्यहाँभन्दा अगाडि चाहिँ हाम्रो दलमा दिजु र प्रेमजी चाहिँ आउनु भएको थियो होइन, अब एकजना साथीले मिलाउनु भएको छ, दुईजना साथीले अहिलेसम्म आवाज चिन्न सफल हुनु भएको छ, अनि हाम्रो नरेन्द्रजीले चाहिँ अब के गर्नुहुन्छ त भनेर
2: अघि त बडो जानेको परेको थियो,
0: ल जितिहाल्नु भयो भने चाहिँ अहिलेको लागि
2: फोन कटिहाल्यो,
0: ए ल ठिकै छ, अब तपाईँको लागि पनि सुनाउँछु होइन, अब सकेसम्म अब म चिनाउने प्रयास पनि गर्छु, सकेसम्म चिन्ने प्रयास पनि गर्नु होला, अहिले भने सुनिहालौँ है त,
2: खै अब कस्तो हुन्छ,
0: ल कस्तो हुन्छ म सुनाइहाल्छु है,
2: ल हुन्छ।

ला सुन्नु भयो त गीत यो आवाज चाहिँ यहाँले एकदमै सुन्नु भएको छ होइन केही दिन अगाडि मात्र अब यो आवाज चाहिँ तपाईँलाई एकदमै मन पर्यो भनेर गीत पनि रोज्नु भएको थियो कि ल यो खालको गीतहरू चाहिँ अब अक्सर एकदमै ट्रेन्डिङ पनि हुन्छ होइन यहाँले चाहिँ अब योभन्दा अगाडिको समयको गीतको नाम भन्यो भने त यहाँले जान्नुहुन्छ होला मिलाउनुहुन्छ होला त्योभन्दा अगाडि सबैभन्दा सुरुको चाहिँ एउटा खानी हो या मुए भनेर चाहिँ एउटा गुरुङ भाषाको गीत थियो नि टक्क टोन चाहिँ त्यो थियो एकदमै सुनेको गीतहरू हुन्छ कि ल भनेपछि चाहिँ अब अलिकति आइसे आइसे जस्तो चाहिँ मैले धेरै नै भनिसकेँ होइन होइन यहाँले चाहिँ अब योभन्दा अगाडिको समयको गीतको नाम भन्यो भने त यहाँले जान्नुहुन्छ होला मिलाउनुहुन्छ होला त्योभन्दा अगाडि सबैभन्दा सुरुको चाहिँ एउटा खानी हो या मुए भनेर चाहिँ एउटा

0: है त म चिनाउँछ है त होइन कि हो कि के होला म सुनाउँछ है त धेरै धेरै बधाई छ हाम्रो नरेन्द्रजीलाई पनि र तिर्सना गुरुङकै आवाजमा सजिएको सुमधुर गीतबाट ओपनिङ त गरिसके अघि नै मैले र मिलेसम्म एउटा फेरि पनि सोही आवाज चाहिँ हामी सुन्छौ क कसलाई सुनाउन चाहनुहुन्छ
1: फर्स्ट अफ अल तपाईँ घरबाट यहाँ अलि अगाडि आउने खै माया पछाडि आउने फेरि तलमाया सबै सबैको लागि भन्ने गीता भएन
0: नमस्कार सुटिन छौँ हुनुहुन्थ्यो नरेन्द्र रिमालजी र उहाँले पनि आवाज चिर्न त सफल भइसक्नु भएको छ भने माथि माथि सैलुङ्गेमा यो आवाज सुनौ अनि त्यसपछि भने साथीलाई सहभागी गराउँछौ अघि म्युजिक ट्र्याकको समयमा हाम्रो खगीमाईजीले चाहिँ सही जवाफको रूपमा चाहिँ यो आवाज चिन्नु भएको थियो कुन्ती मुक्तानको आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त

0: हजुर, माथि माथि सैलुङ्गेमा यो सुमधुर गीत अभिमास कार्यक्रममा स्थान दिइसकेको छु भन्ने यस्तै मिठा मिठा गीत संगीतको साथमा आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम खेलिरहेका छौँ भने रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउन सक्नुहुन्छ, आवाज चिन्नको लागि आउन सक्नुहुन्छ। फरकबार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा फ्राइडेको एपिसोडमा चाहिँ यसरी नै हप्ताको एक दिन चाहिँ हामी यसरी आवाज चाहिँ चिन्छौँ। सँगसँगै कहिलेकाहीँ चाहिँ म गीतको बीजभागहरू लिएर आएको हुन्छु, अन्तरा अर्थात यहाँले चाहिँ अब मुखदा चाहिँ चिन्नुपर्ने हुन्छ गीतको शुरूको भाग, गीतको बोल चाहिँ के हो त। कहिले काहीँ चाहिँ अब गीतको ट्र्याकहरू लिएर आउँछु, ट्र्याक मार्फत कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ। र अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते। हजुर
1: हेलो, नमस्ते।
0: नमस्कार, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो सुशीलाजीलाई।
1: धन्यवाद।
0: अनि सुशीलाजी, आजको समय चाहिँ के गर्दै हुनुहुन्छ अहिले?
1: अहिले यतिकै बसिरहेको छु भन्नुपर्छ।
0: यतिकै बस्दै हुनुहुन्छ है? अनि घाम चाहिँ लागेको छ कि छैन ध्यानुङथोकतिर?
1: घाम लागेको छ।
0: अनि गर्मी चाहिँ भएको छ कि छैन त?
1: अलिअलि
0: है। ल, यो घाम लागेको समयमा यतिकै बाहिर चाहिँ नजानु होला, अब यसो आराम पनि गर्नु होला, अनि समय मिलेसम्म हामीलाई पनि सुन्दै गर्नु होला भन्ने आज म्युजिक ट्र्याक गेम

0: चाहिँ कतिको रेडी हुनुहुन्छ त नि हाम्रो सुशीलाजी?
1: रेडी नै छु।
0: रेडी नै हुनुहुन्छ है? अनि आज चाहिँ अब आवाज चिन्नु पर्ने हुन्छ है, म तपाईँको लागि चाहिँ एउटा आवाज राख्छु अनि कसको हो त भनेर चिन्नु पर्छ है।
1: हुन्छ
0: ल, म तपाईँको लागि आवाज राखिहाल्छु, ध्यान दिएर सुन्नुहोस् है त।

0: हजुर, एक्लै पनि जिन्दगी चल्दो रहेछ भनिराख्दै आवाज चाहिँ कसको होला सुशीलाजी?
1: फेरि एकचोटि बजाइदिनु न
0: ल, म एकचोटि राख्छु, ध्यान दिएर सुन्नुहोस् है। यहाँले सुनिराख्नु भएको आवाज हो, सकेसम्म चिन्ने प्रयास गर्नुहोस् है।

0: लास्ट आवाज होला सुशीलाजी
1: एलिना चौहानको
0: एलिना चौहानको भन्नुहुन्छ
1: हजुर
0: ल हो जस्तो लागेको छ कि यतिकै भन्नुभएको हो सुशीलाजी
1: हो जस्तो
0: लागेको छ है ल म चेक गरिहाल्छु है त्यो आवाज चाहिँ एलिना चौहानको होइछ कि रहेनछ ध्यान दिएर सुन्नुहोस् है ल अब ताली बजिसक्यो है हाम्रो सुशीलाजीलाई चाहिँ धेरै धेरै बधाई छ यो आवाज चाहिँ एलिना चौहानकै रहेको थियो भने अहिलेको लागि चाहिँ हामी अघि तीर्सना गुरुङको आवाज सुनिरहँदा एउटा सुन्न कान्छा भन्ने गीत सुन्दैछौँ कसलाई सुनाउन चाहनुहुन्छ
1: सर्वप्रथम त हजुरको लागि भन्न
0: चाहेँ
1: थ्याङ्क यू सो मच अनि धेरै लागि म भन्दा पछि अघि आउने साथीहरूको लागि भनिदिँदै आउँछु नमस्ते बाई बाई
0: बाई बाई छुट्टिन्छौँ उहाँ हुनुहुन्थ्यो सुशीला बिकजी हामीलाई ध्यानुङथुकदेखि सम्झाउनु भएको थियो भने आज धेरै साथीहरूले चाहिँ अब आवाज चिनिराख्नु भएको छ चिन्न सफल हुनु भएको छ होइन अनि 0465142000 बाटो भएर सहभागिता जनाउँदै गर्नुहोला साथीलाई भने हामी केही क्षणमा सहभागी गराउँछौँ किनकि यो मिठो गीत सँगसँगै हामी फेरि अर्को व्यावसायिक विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ भने सही गीतको साथमा हामी विश्रामतर्फ जान्छौँ यहाँहरू भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: स्वास्थ्यका लागि खेल एकताका लागि मेल भन्ने नारा सहित श्री चन्द्रोदय युवा क्लब हरिनास्तिन आठ विशेष सहेले च्याङझा प्रस्तुत गर्दछ।
2: प्रथम प्रकाश स्मृति कप साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता 2083
1: साथमा ठेलो घैटो फुटाई र विविध सांस्कृतिक कार्यक्रमहरू।

0: मिति यही वैशाख 22 गते देखि 25 गते सम्म।
1: भलिबल तर्फ प्रथम पुरस्कार रु 55,555,
0: द्वितीय पुरस्कार रु 35,555,
1: तृतीय पुरस्कार रु 25,555,
0: सान्तोना पुरस्कार रु 11,111,
1: विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट सेटरलाई उचित पुरस्कारको व्यवस्था रहेको छ।
0: टिम दर्ता मिति यही वैशाख 24 गते सम्म।
1: खेल सञ्चालन हुने मिति यही वैशाख 25 गते देखि।
0: आयोजक श्री चन्द्रद्वय युवा क्लब हरिनाश तीन आठ विशेष सहेले स्याङ्जा,
1: सह आयोजक परिवर्तनशील आमा समूह,
0: मुख्य प्रायोजक हरिनाश गाउँपालिका।
1: विस्तृत जानकारीका लागि खेल संयोजक सन्दीप थापा मगर, मोबाइल 98130709900, 98291888422 र 97041177867।
2: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसा पानी,
3: अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी, ल जाम हिँड।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
7: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ, र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028881144, प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
7: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
8: ए शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
9: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि।
8: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
10: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
11: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौंडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा, 98171669, राजु विश्वकर्मा, 98087172।
1: वर्षेनी सर्वोत्कृष्ट नतिजा प्राप्त गर्दै आएको यस बाल विद्या मन्दिर सेकेन्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो।
0: यस विद्यालयका विशेषताहरू,
1: विद्यार्थीको मनोविज्ञानलाई बुझेर शान्त तथा बाल मैत्री शैक्षिक वातावरणमा अध्यापन गराइने,
0: प्रोजेक्टर, अडियो फ्युजर र कम्प्युटरको माध्यमबाट आधुनिक शैलीको शिक्षण सिकाइ,
1: कम्प्युटर ल्याब, साइन्स ल्याब र पुस्तकालयको व्यवस्था भएको,
0: दक्ष शिक्षक, सुविधा सम्पन्न भवन, पर्याप्त खेल मैदान र आरामदायक यातायातको सुविधा,
1: छात्रवृत्ति, अतिरिक्त क्रियाकलाप र आवासीय विद्यार्थीका लागि छात्रावासको व्यवस्था।
0: विस्तृत जानकारीका लागि बाल विद्या मंदिर सेकेंडरी स्कूल शुक्ला गंडकी 4 काछे पानी दुलेगौड़ा।
1: फोन 0564142585 98560348 र 98560354096।
0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा। फोन 0564142333 मोबाइल 98678168।
12: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065 मोबाइल 98166343072।
15: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

रश्मिता जुरेली सँगसँगै टेक बिसीका आवाजमा सजिएको यो सुमधुर गीत रहेको थियो। तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु भने आउन सक्नुहुन्छ 0965414200 बाटो भएर आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम चाहिँ खेलिरहेका छौँ। सहभागिता जनाउनको लागि 0965414200 टेलिफोन लाइन पनि खुल्ला रहेको छ भने यसरी नै हप्ताको सातै दिन फरकबार फरक श्रृंखलाको साथमा आउँदै गर्दा एकचोटि हामी मजाले कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै अगाडि बढ़ौं, जहाँ चाहिँ आइतबार भनेको अन्ताक्षरी विशेषको साथमा हामी जोड़िन्छौं अनि सोमबार चाहिँ श्रोता साथीको हृदयमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिने गर्दछ भने मंगलबार चाहिँ कुनै टपिक लिएर आउँछु अनि त्यो टपिकमा यहाँको विचार के छ त राख्न सक्नुहुन्छ अनि बुधबार भनेको ड्रामा गर्छौं हामी कुनै विषयवस्तुमा रहेर चाहिँ अब नाटक मार्फत साथीहरूलाई सन्देश दिन्छौं र त्यस्तै बिहिबार भनेको चाहिँ तपाईँको प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछु भने साथमा चाहिँ फ्राइडेको एपिसोडमा आज म्युजिक ट्र्याक गेम खेले सँगसँगै स्याटरडेको एपिसोडमा भोलि चाहिँ हामी गाउँ खाने कथाको साथमा जोडिन्छौं। आउन सक्नुहुन्छ 0965414200 बाटो भएर भन्दै प्रोग्रामको स्पोन्सर गरिदिएको छौ मेमा आभूषण सुनसादी पसल दलेगौडाले। प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ। सिङ्गो प्रेफेन्सी एन्ड ज्वेलरी सप्ले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै अघि म्युजिक ट्र्याकको समयमा चाहिँ एउटा मिठो आवाज चाहिँ हामीले सुनेका थियौँ, जहाँ चाहिँ एलिना चौहानको हो भनेर साथीले मिलाउनु पनि भएको थियो भने एलिना चौहान सँगसँगै भीम विष्टको आवाजमा सजिएको सुमधुर गीत छ पानी पदेरो तिमी बिना जिन्दगी हुन्छ अँधेरो। यो सुमधुर गीत सँगसँगै हामी जानुपर्ने बेला भएको छ। फेरि पनि अर्को व्यावसायिक विश्राममा विश्राम पश्चात पुनः भेट हुन्छ नै हामी सँगै रहनु।

0: This is Radio Dhorbarahi 103.8 MHz. भूपू सैनिक बहुउद्देश्यीय सहकारी संस्था खैरिनी चारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
1: यस सहकारीका लागि एकजना सहायक म्यानेजर आवश्यक परेको हुँदा लेखा विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययन गरिरहेका, दुई पाङ्रे सवारी चालक अनुमति पत्र प्राप्त र नेपाली तथा अंग्रेजी टाइप गर्न सक्षम नेपाली नागरिकलाई दरखास्त दिनुहुन यो सूचना प्रसारण गरिएको छ।
0: यही वैशाख 30 गते बुधबार बिहान 9 बजे इच्छुक उम्मेद्वारहरूको अन्तर्वार्ता हुने भएकाले कक्षा 10-12 र स्नातक तहको शैक्षिक प्रमाण पत्रहरू सहित नेपाली नागरिकताको प्रमाण पत्र, बायोडाटा र राष्ट्रिय परिचय पत्र साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: नोट: भूतपूर्व सैनिकका सन्ततिलाई विशेष प्राथमिकता दिइनेछ। तलब आपसी समझदारीमा कायम गरिनेछ।
0: विस्तृत जानकारीका लागि भूपू सैनिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 7 खैरिनी 4 तनहुँ, फोन 0625412130।
2: मेरो परिवार स्वस्थ छ, खुशी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठूलो खुशी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। तर मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौँ।
3: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिलो देख्नु, हातमुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
2: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
4: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
5: तपाईको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
6: अब चिन्ता नलिनुहोस्, चरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
5: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
6: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
5: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
6: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा।
0: यही वैशाख 26 गते शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट, मुटु, छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
8: वरिष्ठ हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
6: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
8: एनोमली स्क्यान र थायराइड सहित भिडियो एक्स रे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
9: वरिष्ठ MBBS MDCP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ बिहान 8 बजेदेखि 9:30 दिउँसो 3:30 देखि 7 बजेसम्म डाक्टर सुदीप गुरुङ
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
10: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
9: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
12: फोन 0625-414-377 मोबाइल 98-560-44-343
13: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
14: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिस र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
15: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028-28810 98028-28811 र 98028-28816
16: This is Radio Dhorbarahi 103.8 MHz.
17: हजुर कार्यक्रमको यो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दै हामी चाहिँ अब कार्यक्रमको लगभग अन्ततर्फ जस्तो पनि छौं प्रोग्राम रहेको छ कलिङ टाइम भनेको साथी आइहाल्नु भयो भने हामी सहभागी चाहिँ गराउँछौं किनकि आज फ्राइडेको एपिसोडमा रहेर मजाले म्युजिक ट्र्याक गेम खेलिरहेका छौं भने अब समय पनि ठिकठाक छ सो अब भ्याएसम्म साथीलाई सहभागी गराउँछौ भने अहिलेको लागि भने एउटा गीत सुनाइहाल्छ है सुनिल गिरीको आवाजमा सजिएको सुल्चिनी भनी बोल्न को टाइटलमा रहेको मिठो गीत रहेको छ अलिकति गौरा शैलीको पनि छ है यो आधुनिक गीतमा नै हामी चाहिँ राख्छौँ र अहिलेको लागि सुनाउँदैछु सिकार्नु

हजुर, यो सुमधुर गीत सँगसँगै अब भने समयको अन्ततर्फ आइसकेका छौं र छुटेर जानुपर्ने बेला पनि भइसकेको छ भने पालो तपाईँको हो भन्दै थिए है। अनि भोलिका दिनहरूमा चाहिँ यसरी नै आउन सक्नुहुन्छ 0965 14 2 सुन्ने सुनेको बाटो भएर गाउँ खाने कथा चाहिँ खेल्छौ एकदमै मजाले भने आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो दलमाया दिजु हुनुहुन्थ्यो पुलचोकदेखि, प्रेमजी आउनु भएको थियो कास्कीदेखि, त्यस्तै पिरुङदेखि हुनुहुन्थ्यो खगीमाया थापाजी र हामीलाई चाहिँ नरेन्द्र रिमालजीले सम्झाउनु भएको थियो, स्याङ्जादेखि ध्यानुङथोकदेखि हुनुहुन्थ्यो सुशीला विकजी, त्यस्तै बागमालादेखि हुनुहुन्थ्यो लक्ष्मी लम्सालजी। सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै आज म्युजिक ट्रायल गेम चाहिँ खेले सँगसँगै सहभागी साथीले चाहिँ अब धेरैले मिलाउनु भएको थियो, छजना मध्ये चाहिँ अब चारजना साथीले चाहिँ सही जवाब दिनुभएको थियो र त्यसमा पनि आवाज चाहिँ नसफल हुनु मध्येमा पनि एकदमै अब यही नै हो भनेर ढुल्काको साथमा शुरूआतीमा चाहिँ सहभागिता जनाउँदै आफ्नो पालो परि सँगसँगै उहाँले सही आवाज चिन्न सफल हुनु भएको थियो। पुलचोकदेखि हुनुहुन्छ दलमाया दिजु अनि उहाँलाई चाहिँ धेरै धेरै बधाईको साथमा जाँदा जाँदै भन्ने झ्याम्पाराम टाइटलमा रहेको सुमधुर गीतको साथमा हामी छुटिँदैछौ। रामकृष्ण ढकाल अनि मिलिना राईको आवाजमा सजिएको एक गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत पनि विदा हुन्छु। नमस्कार, शुभ दिन, बाई बाई।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत र कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल ढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7178।
3: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83-507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 98466-18-817।
7: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर एलर्जीले मेरो अनुहार नै।
8: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
7: कहाँ?
8: गण्डकी मेडिकल हल।
9: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
8: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
9: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
10: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्ने बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0565-90-369, मोबाइल 98-40-82-69-26।
11: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
11: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9842144264 र 9841453005।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
14: स्टुडियो टाइम चेक अहिले मध्याह्नको 12 बज्यो।
5: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
15: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुक लोनसँगै धर्मराज भट्टको नमस्कार।
16: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
15: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
16: संवैधानिक परिषदको निर्णयले सर्वोच्चको पीएससी व्यवस्थापनमा सकस फूलकोट बैठकमा प्रधान फूलकोट बैठकमा न्यायाधीशको चासो तीन न्यायाधीशको इजलास तोकिएन।
15: संसदीय सुनवाई समितिको बैठक सञ्चालन सम्बन्धी कार्यविधि तयार प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा 10 दिनको मिति राखेर उजुरी आह्वान गर्ने तयारी।
16: 8 विश्वविद्यालयका उपकुलपतिको लागि सार्वजनिक आवेदन आह्वान 10 दिनभित्र आवेदन दिनुपर्ने।
15: अमेरिका र इरान बीच पुनः मिसाइल हानाहान शुरू एसियाली बजारमा आज बिहानैदेखि कच्चा तेलको मूल्यमा भारी वृद्धि।
16: र आईपीएलमा बेंगलुरू विरूद्ध लखनऊ 9 रनले विजयी आज दिल्ली र कोलकाता भिड्ने।
17: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा
18: मिलाउँछु
17: बेच्नु छोडेर यतातिर कता नि
18: यो त साइड जब दाइ यो चाहिँ मेन
17: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
18: सामान राम्रो छ ढुक्क हुनुहोस्
17: थाहा छ त्यसैले त यही लिन आएको
19: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
17: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
19: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
17: सुरक्षा घरको
18: जीवनभरको
20: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
15: समाचार अब विस्तारमा प्रधान न्यायाधीशमा चौथो वरियताका मनोज कुमार शर्माको नाम सिफारिश भएपछि त्यसको असर सर्वोच्च अदालतको इजलासमा देखिएको छ। आज पेशी व्यवस्थापनका क्रममा समस्या देखिएको हो। अदालत शनिबार र आइतबार सार्वजनिक विदा दिन थालेपछि बिहान 9 बजेदेखि 10 बजेभित्रमा दैनिक पेशी सूची सार्वजनिक हुने गरेकामा आज सभा 11 बजे मात्र पेशी सूची सार्वजनिक गरिएको थियो। अदालत प्रशासनले न्यायाधीशहरू ढिला आएको र प्राविधिक समस्याका कारण पेशी तोक्न ढिला भएको बताए पनि प्रधान न्यायाधीश नियुक्ति सिफारिशको असर परेको बताइएको छ। यसअघि सबै न्यायाधीश सम्मिलित फूल कोर्टको बैठक पनि आजै बसेको थियो। संवैधानिक परिषदको सिफारिशबारे छलफल भएको भए पनि थप विषयवस्तु सार्वजनिक गरिएको छैन। वरियता मिचेर नियुक्ति सिफारिश गर्दा धेरैले यसलाई गलत भनिरहेका छन्। प्रधान न्यायाधीशमा सिफारिश न्यायाधीश डाक्टर मनोज शर्माले आफू गोला टिप्न पनि नभ्याउने भन्दै बैठकबाट छिट्टै निस्कनु भएको थियो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश तिल प्रसाद श्रेष्ठले पनि इजलास हेर्नु भएन। श्रेष्ठ भने अस्वस्थ भएकाले गोला तान्न नआएको अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो। यी तीन न्यायाधीश बाहेक अरूको पेशी भने ढिलो गरी तोकिएको छ।
16: संसदीय सुनवाई समितिको बैठक सञ्चालन सम्बन्धी कार्यविधि तय भएको छ। संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशमा डाक्टर मनोज शर्माको नाम सिफारिश गरेपछि समितिले त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनवाई प्रक्रिया आरम्भ गर्नेछ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समितिका रूपमा रहेको यो समितिको पहिलो बैठकले सभापतिमा बोधनारायण श्रेष्ठलाई चयन गरेपछि कार्यसूचीगत रूपमा पहिलोपटक हिजो बैठक बसेको थियो। समितिका सदस्य सचिव तुलबहादुर कणेलले समितिको बैठक र सुनवाईको कार्यविधि तय भएसँगै अब काम अघि बढ़ाउन सहज भएको बताउनुभयो। हिजो बसेको संवैधानिक परिषदको बैठकले शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरेको छ। यही समितिले महामाथि उजरी आह्वान गर्ने र अनुसन्धान गरी राष्ट्रपति कहाँ नियुक्तिको लागि सिफारिश गर्नेछ। समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार नियुक्तिबारे आज औपचारिक रूपमा जानकारी आए 10 दिनको समय राखेर उजुरी आह्वान गर्ने तयारी गरिएको छ।
15: संवैधानिक परिषदले प्रधान न्यायाधीशमा गरेको सिफारिश बारे धारणा बनाउन नेपाल बार एसोसिएशनको बैठक आज बस्दैछ। बारले प्रधान न्यायाधीशमा भएको सिफारिश बारे समान धारणा बनाउन आजका लागि आकस्मिक बैठक बोलाएको बताएको छ। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार बैठकमा बारका सल्लाहकार संविधानविद कानूनविद र पूर्व पदाधिकारीहरूलाई रायका लागि बोलाइएको छ। उनीहरूको रायपछि बारले धारणा सार्वजनिक गर्नेछ। बारले आजै सल्लाहकारको बैठक पनि डाकेको छ। सल्लाहकारको राय सुझावका आधारमा के गर्ने भन्ने धारणा आउने कोइरालाले बताउनुभयो। हिजो बसेको संवैधानिक परिषदको बैठकले बहुमतको निर्णयका आधारमा मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको छ।
16: विभिन्न 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिको लागि दरखास्त आह्वान गरिएको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको जनाएको हो। त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदको लागि दरखास्त आह्वान गरिएको छ। इच्छुक तथा योग्य व्यक्तिले आजको मितिबाट 10 दिनभित्रमा आवेदन दिन सक्नेछन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त फारम पेश गर्न सकिनेछ। सरकारले अध्यादेश मार्फत यी विश्वविद्यालयहरूका पदाधिकारी पदमुक्त गरेको थियो। लगतै रिक्त उपकुलपति पदको लागि नाम सिफारिश गर्न गठित नाम छनौट तथा सिफारिश समितिले हिजो वैशाख 24 गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो। सो कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा राखिएको समितिले जनाएको छ।
15: मानवतामा एकताबद्ध भन्ने नाराका साथ आज विश्व रेडक्रस तथा रेड क्रिसेन्ट दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। प्रथम

0: सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले अर्को सूचना नआएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गर्न केही दिन अघि रेडक्रसलाई निर्देशन दिएको थियो। निर्देशनपछि रेडक्रस केन्द्रीय कार्यालयले आइतबार परिपत्र जारी गर्दै निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो। रेडक्रसले आगामी असार मसान्तसम्म सबै तहको निर्वाचन सम्पन्न गर्ने तयारी गरेको थियो। राजनैतिक भागवण्ड लगायतका कारण केही वर्षदेखि नेपाल रेडक्रस सोसाइटीमा भद्रगोलको अवस्था सृजना भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। हिजोको तुलनामा नेपाली बजारमा आज सुन चाँदीको भाव बढ़ेको छ। सुन तोलामा 1300 र चाँदी 120 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुन प्रति तोलाको मूल्य 2,99,900 र त्यति नै परिमाणको चाँदी 5,275 रूपियाँ कायम भएको छ। हिजो सुन प्रति तोला 2,98,600 र त्यति नै परिमाणको चाँदी 5,155 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति अंश 4,715 र चाँदी 79 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका सैन्य क्षेत्रमा पुनः बमबारी शुरू गरेको छ। युद्धविरामका लागि सहमतिका प्रस्तावमा छलफल चलिरहेको बताएका बेला अमेरिकाले इरानका कैयौं सैन्य क्षेत्रमा आक्रमण गरेको बताएको छ। हर्मुज जलमार्गमा अमेरिकी जहाजमाथि भएको आक्रमणको जवाबमा सैन्य क्षेत्रमा आक्रमण गरिएको अमेरिकाको दावी छ। युनाइटेड स्टेट्स सेन्ट्रल कमाण्डले अमेरिकी नौसैनिक गाइडेड मिसाइल डिस्ट्रोयर हर्मुज मार्ग हुँदै ओमानको खाड़ीतर्फ अघि बढ़दा इरानी हमला प्रतिरक्षा गरिएको र जवाफी कार्यवाही गरिएको उल्लेख गरेको छ। इरानले भने आफ्नो तेल ट्याङ्करमाथि मिसाइल प्रहार भएको भन्दै अमेरिकी जहाजमा आक्रमण गरेको बताएको छ। बुधबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै अन्त्य हुने बताउनु भएको थियो। यसैबीच यी दुई देशबीच पुनः तनाव बढ़ेपछि आज बिहानै एसियाली बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ। वैश्विक तेल ब्रेन्चमार्क ब्रेन्टको मूल्य 2.6% बढ़ेर 102.7 डलर प्रति ब्यारल पुगेको छ। उता अमेरिकी तेलको मूल्य 97 डलर पुगेको छ।
2: र अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई पराजित गरेको छ। गैराती सम्पन्न खेलमा लखनऊले बेंगलुरूलाई डीएलएस मेथड अनुसार 9 रनले पराजित गरेको हो। बेंगलुरूले डीएलएस मेथड अनुसार 19 ओभरमा 213 रनको लक्ष्य पाएको थियो, जसमा बेंगलुरूले 19 ओभरमा 6 विकेट गुमाएर 203 रन मात्र बनाउन सकेको थियो। बेंगलुरूको लागि कप्तान रजत पाटीदारले सर्वाधिक 61 रन बनाए भने टीम डेभिडले 40, देवदत्त पाडिकोलले 34, कृणल पाण्डेले अभिजित 28 र रोमारियो सेफायरले अभिजित 23 रन बनाए। लखनऊका प्रिन्स यादवले 3, सहबाज अहमदले 2 विकेट लिएका थिए। त्यसअघि पहिला ब्याटिङ गरेको लखनऊले 19 ओभरमा 3 विकेट गुमाएर 209 रन बनाएको थियो। लखनऊका लागि मिचेल मार्सले 111 रनको शतकीय पारी खेले। निकोलस पुरनले 38 र ऋषभ पन्तले अभिजित 32 रन बनाएका थिए। जारी आईपीएलमा लखनऊको यो 10 खेलमा तेस्रो जीत हो। यो जीतसँगै लखनऊ 6 अंकसहित पछाडमै छ। पराजित बेंगलुरूको भने सिजनको चौथो हार हो। 10 खेलमा 12 अंक रहेको बेंगलुरू तेस्रो स्थानमा रहेको छ। आईपीएलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स बीच खेल हुँदैछ। खेल राति 7:45 दिल्लीमा हुनेछ। अंकतालिकामा दिल्ली 7 र कोलकाता 8 स्थानमा छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका

0: संवैधानिक परिषदको निर्णयले सर्वोच्चको पेशी व्यवस्थापनमा सकस, फूलकोट बैठकमा न्यायाधीशको चासो, तीन न्यायाधीशको इजलास तोकिएन।
1: संसदीय सुनवाई समितिको बैठक सञ्चालन सम्बन्धी कार्यविधि तयार, प्रधान न्यायाधीश नियुक्ति सिफारिशमा 10 दिनको मिति राखेर उजुरी आह्वान गर्ने तयारी।
0: 8 विश्वविद्यालयका उपकुलपतिको लागि सार्वजनिक आवेदन आह्वान, 10 दिनभित्र आवेदन दिनुपर्ने।
1: अमेरिका र इरान बीच पुनः मिसाइल हानाहान शुरू, एसियाली बजारमा आज बिहानैदेखि कच्चा तेलको मूल्यमा भारी वृद्धि।
0: र आईपीएलमा बेंगलुरू विरूद्ध लखनऊ 9 रनले विजय, आज दिल्ली र कोलकाता भिड्ने।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। संचु र धर्मराज विदा हुन्छौ, नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: म्याडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
7: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
8: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
9: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
8: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058101422, दिपेश मल्ल ठकुरी 98058101420, दीप मल्ल ठकुरी 98460141530।
7: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
10: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
10: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171656।
11: प्रणाम। अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के आवाज।

0: मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
1: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856038302 र 9846038302।
3: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झे।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
6: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बीबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घर माथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना,
1: मोबाइल 98058535337 र 98066 15899।
10: फुटै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
11: यो हो बोनस चाउचाउ।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420। सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा
2: यही वैशाख 26 गते शनिवार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
3: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
1: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
3: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक सेवा तथा विशेषज्ञहरू,
4: वरिष्ठ MBBS MDGP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ,
5: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म डाक्टर सुधीर गुरुङ,
1: हाड जोड्ने तथा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
7: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
8: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
9: साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
10: फोन 0 65 414 377, मोबाइल 98 5 60 44 343।
11: दिस इज रेडियो ढोर बाराही 102.8 MHz।
12: स्टुडियो टाइम अहिले दिउँसोको 1 बज्यो।
13: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98 165 95 301।

0: This is Radio Dhor Barahi 103.8 MHz. लौ आयो खुशीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066-81115।
3: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
4: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
3: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोन,
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 01-590-162-590-163।
9: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागंजकी 2 काछेपानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
11: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
13: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, 9 ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
13: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-468-83-522।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके, ल डन।
16: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98-560-28-543 र 98-417-00-787।
17: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98-066-13-195 र 98-467-15-368।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: is Radio Dhorbarahi, 103.8 MHz.
1: लर्न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प स्टोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065-414-008
3: सधैँ यही आउँदो वैशाख 26 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिना गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
5: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
3: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 065-414-233
4: र 98-78-61-887

0: Connect your dream. Connect your future. Still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856380073
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: इस तुलेगौडा पोलिक्लिनिकमा यही वैशाख 26 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
2: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
4: को लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 9856031053
5: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
6: तीन दिन भयो
5: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
6: केही हुन्न मुवा सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
5: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
6: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
7: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युनजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
5: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
8: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: पानीम मेटल स्टील फन पर्क का सब सामान चाहनी कति मजा एक ठाव मतार जालिनी पानी
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9807294
3: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
4: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
3: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
4: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
5: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
6: पञ्चनन्दन कृषि उद्योग शालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
5: प्रोप्राइटर रबिन थापा सम्पर्क 9855633098 र 9465610950
7: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
3: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट सिएमा?
3: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
4: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइलसँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98-461-56-99 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98-560-62-891।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। श्री जयसवाल कस्मेटिक पसल दुलेगौड़ा भित्री बजार।
13: हमी कहाँ कस्मेटिक तथा पार्लर का संपूर्ण सामान सुपथ मूल्य में पाइन का साथ ही होलसेल तथा खुद्रा मूल्य में बिक्री कर
5: प्रोपाइटर निरंजन प्रसाद जयसवाल फोन 9841 61 62 20।
14: एक सौ तीन थोपलो आठ अंतर्मन को आवाज
15: स्टूडियो टाइमचेक अहिले दिवसको दुई बज्यो।
6: टाइमचेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
16: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
17: धोरबाराही हाइलाइट्स को साथ में
5: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 9841649304।
18: नमस्कार, रेडियो ढोबराही 103.8 मेगाहर्जको दिउँसो दुई बजेको ढोबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। सरकारले प्रधान न्यायाधीश सिफारिश अहिलेसम्मकै उत्कृष्ट भएको दावी गरेको छ। यो पटक वरिष्ठताका आधारमा नभए कार्यक्षमताका आधारमा प्रधान न्यायाधीश सिफारिश भएको भन्दै सरकारले अहिलेसम्मकै राम्रो भएको बताएको हो। मन्त्री परिषद बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले न्याय क्षेत्र सुधार गर्नुपर्छ विषय धेरै पहिलेदेखि उठ्दै आएको भन्दै आफूहरूले त्यसैको शुरूआत गरेको दावी गर्नुभएको छ। मुद्दा प्रचुटको आधारमा डेडिकेटरको आधारमा वरियतामा रहेका अघिल्ला तीनजनाको भन्दा चौथोको राम्रो देखिएकाले त्यसैको आधारमा प्रधान न्यायाधीश सिफारिश गरेको वहाँले प्रष्टीकरण दिनुभएको हो। बिहिबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतमा वरियतामा चौथो नम्बरमा रहेका न्यायाधीश शर्मालाई आगामी प्रधान न्यायाधीश सिफारिश गरेको छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले विद्यालयहरूले विद्यार्थीसँग बढ़ी शुल्क लिइरहेको विषयमा अनुगमन र कार्यवाही अघि बढ़ाउन स्थानीय सरकारको ध्यान आकर्षण गर्नुभएको छ। मन्त्री परिषद बैठकपछि पत्रकारको प्रश्नको जवाफ दिँदै सरकारले कुनै नयाँ कुरा नगरेको भन्दै शिक्षा नियमावलीमै विद्यार्थीसँग एकपटक भन्दा बढ़ी भर्ना शुल्क उठाउनु नपाइने उल्लेख गर्नुभएको हो। मन्त्रालयमा दिनहो विद्यालयहरूले विभिन्न विषयमा बढ़ी शुल्क लिएको गुनासो आइरहेको भन्दै मन्त्री पोखरेलले यसको अनुगमन र कार्यवाहीको जिम्मा स्थानीय सरकारकै भएको बताउनु भएको छ। कानूनी व्यवस्था कार्यान्वयन गराउन आवश्यक परे संघीय सरकारले सहयोग गर्ने वहाँले बताउनु भएको हो। मन्त्री पोखरेलले केही दिन अघि यही विषयमा मन्त्रालयमा भएको बैठकमा काठमाडौँ उपत्यका स्थानीय तहका प्रमुख र मेयर्स फोर्मले समेत अनुगमन र कार्यवाहीका लागि प्रतिबद्धता जनाएको स्मरण गर्नुभएको छ। संसदको वर्षीय अधिवेशनको पहिलो बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएका छन्। शुक्रबार बसेको मन्त्री परिषद बैठकले संसदको दुवै सदनको अधिवेशनलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। संसदको दुवै अधिवेशन यही वैशाख 28 गते बोलाएको छ। सरकारले अपरान्ह 4 बजे सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गरेको छ। मानवतामा एकताबद्ध भन्ने नाराका साथ आज विश्व रेड क्रस तथा रेड क्रिसेन्ट दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ। यस अवसरमा जारी सन्देशमा जटिल र विभाजित भन्दै गएको विश्वमा रेड क्रस तथा रेड क्रिस्टेटका स्वयंसेवक र कर्मचारीले बाहिरी व्यक्तिका रूपमा नभई समुदायकै सदस्यका रूपमा सहानुभूति आशा सम्मान र सहयोग प्रदान गर्दै आएको उल्लेख गर्नुभएको छ। साथै मानवीय सेवामा समर्पित हुँदै ज्यान गुमाएकाले स्मरणका साथ निष्पक्ष स्वतन्त्र र तटस्थ मानवीय सहयोग आवश्यकतामा रहेका सबैसम्म पुगोस् भन्ने आह्वान समेत गरिएको छ। सरकारले विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको हो। त्यसै गरी मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क राज राई हर्क साम्पाङले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष साम्पाङले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै वहाँले यसमा राजनीतिक र कानूनी स्वार्थ लुकेको आशंका व्यक्त गर्नुभएको छ। राई अध्यक्ष रहेको पार्टीबाटै ठाकुर उपसभामुख बन्नु भएको हो। आफ्नै पार्टीबाट उपसभामुख बनेकी ठाकुरको भूमिकाप्रति राईले असन्तुष्टि व्यक्त गर्नुभएको हो। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। काठमाडौँको विभिन्न सुकुम्बासी बस्तीबाट हटाएका पीड़ितले माइतीघर मञ्जलमा रित्तो थाली बोकेर प्रदर्शन गरेका छन्। सुकुम्बासीले आफ्नो हक र अधिकारको माग गर्दै शुक्रबार प्रदर्शन गरेका हुन्। संयुक्त सुकुम्बासी मोर्चाको अगुवाईमा प्रदर्शनमा उत्रिएका उनीहरूले काठमाडौँ महानगरपालिका र सरकारले चलाएको डोजरको विरोध गरेका छन्। हातमा रित्ता थाल र चम्चा बोकेर प्रदर्शनमा उत्रिएका उनीहरूले भोकमरी र उठीवासको डर रहेको संकेत गरेका छन्। सुगमवासी बस्तीमा डोजर चलाएर नागरिकलाई घरबार विहीन बनाउने कार्यको विरोध गर्दै आफूहरूको अधिकारको रक्षा गर्न माग गरेका छन्। नेकपा एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले सचेतकमा मेचेलाई नियुक्त गर्नुभएको हो। रोशनी कोशी प्रदेशबाट महिला कोटामा राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको हो। छापा मेचीनगर नगरपालिका 12 की उहाँ लामो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयमा काम गर्नुभएको थियो। अनुमति बिना यर्सा गुम्बा संकलनका लागि गएका 25 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मुगुका विभिन्न पाटनमा यर्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय शेष सभा सदस्य निर्वाचित हुनुभएको हो। छापा मेचीनगर नगरपालिका 12 की उहाँ लामो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिव

लियाले जानकारी दिनुभएको छ। मुगुम कार्मरोङ गाउँपालिकाले यर्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यर्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यर्सा पाटनमा सुरक्षा बढ़ाएको छ। मुगुका दुई दर्जन भन्दा बढ़ी वन तथा पाटनमा पाइने बहुमूल्य बहुउपयोगी जड़ीबुटी यर्सा गुम्बा संकलनका लागि हुम्ला जुम्ला बाजुरा दैलेख कालीकोट अछाम सहित मुलुकभर र भारतबाट संकलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन्। यर्सा गुम्बा दुर्गमका जनताको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको छ। जनता आफ्नो वर्षभरिको पारिवारिक खर्च यर्सा गुम्बा बिक्रीबाटै जुटाउने गर्दछन्। सुनको भाव आज 1,100 रूपियाँले बढ़ेको छ। हिजोको तुलनामा सुनको भाव तोलामा 1,100 रूपियाँले बढ़ेर 2,79,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,98,800 रूपियाँ रहेको थियो, त्यसै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज 120 रूपियाँले बढ़ेर तोलाको 5,275 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो तोलाको 5,155 रूपियाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाले हर्मुज जलडमहरूमध्ये पुनः खुला गर्ने प्रयासका क्रममा इरानी शक्तिहरूमाथि कार्यवाही गरेको छ। यस घटनाले क्षेत्रीय तनावलाई थप बढ़ाएको छ भने संयुक्त अरब इमिरेट्स पनि आक्रमणको चपेटामा परेको बताएको छ। अमेरिकी सेनाका अनुसार सोमबार गरिएको कार्यवाहीमा इरानी पक्षका छवटा साना नौकाहरूलाई निशाना बनाएको थियो, जसले नागरिक जहाजहरूलाई लक्षित गरेको आरोप लगाएको छ। अमेरिकी सैन्य स्रोतहरूले दुई अमेरिकी झण्डा बोकेका व्यापारी जहाजहरू सुरक्षित रूपमा जलडमहरू मध्य पार गर्न सफल भएको बताएका छन्। यसैबीच युएईको रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले 15 मिसाइल र 4 ड्रोन रोक्न सफल भएको जनाएको छ। पूर्वी फुजैरह क्षेत्रमा एक ड्रोन आक्रमणका कारण तेल सुविधामा आगलागी भएको र 3 भारतीय नागरिक घाइते भएको बताएको छ। ब्रिटिश सैन्य निकायले पनि युएई नजिक दुई कार्गो जहाजमा आगलागी भएको जानकारी दिएको छ। इरानले भने घटनाबारे प्रत्यक्ष पुष्टि वा अस्वीकार नगरी कूटनीतिक प्रतिक्रिया दिएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिका र युएईलाई नयाँ द्वन्द्वमा नपर्न चेतावनी दिनुभएको छ। इरानी राज्य संचार माध्यमले भने युएईलाई लक्षित गर्ने कुनै योजना नरहेको दावी गरेको छ। इजरायल अमेरिका इरान बीचको तनावबीच हर्मुज जलडमध्ये विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मार्ग मानिन्छ। पछिल्लो घटनाले युद्धविराम कमजोर हुँदै गएको संकेत दिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्। अमेरिकी अधिकारीहरूले जलडमहरूमध्ये मार्फत व्यापारिक मार्ग सुरक्षित गर्न आफ्नो प्रयास जारी रहेको बताएका छन् भने क्षेत्रीय देशहरूलाई थप

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-074-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9100-122, 98058-28008 र 98460-69246।
4: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
5: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
4: ब्यानर

0: flex print, poster, bill book, letterhead, t-shirt print, visiting card, विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: सरन एन्ड सुसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त।
6: आ बुढा, केलाई चिन्ता लिनु छ र। ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
8: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल। प्रोप्राइटर जीके श्रेष्ठ, गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142634 र 9811156606।
9: एक सय 3.8 अन्तर्मनको आवाज।
10: स्टुडियो
11: अहिले दिउँसोको 3 बज्यो।
12: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816395301।

0: पानी जीवन को आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवन को आधार। हिमालय अन्टाप लामटाङ हिमाल को स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले संसदको संयुक्त बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिले आग्रह गर्ने निर्णय गरेको छ। सम्बोधनका लागि वैशाख 28 गते अपरान्ह 4 बजे तय गरिएको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यसका लागि सबै संसद सदस्यलाई बैठकमा उपस्थितिका लागि सरकारले आह्वान गर्दै सबै व्यवस्था गर्न संसद सचिवालयले आग्रह गरेको छ। सरकारले विदेशमा रहेका 15 जना अवैतनिक महावाणिज्य दूतलाई पदमुक्त गरेको छ। त्यसमा अनररी कन्सुलर जनरल तथा कन्सुलरहरू समावेश छन्। यस्तै सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 र 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसदमा प्रवेश संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।
2: शिक्षा मन्त्री सस्मित पोखरेलले विद्यालयहरूले विद्यार्थीसँग बढ़ी शुल्क लिइरहेको विषयमा अनुगमन र कार्यवाही अघि बढ़ाउन स्थानीय सरकारको ध्यान आकर्षण गराउनु भएको छ। मन्त्री परिषद बैठकपछि पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले सरकारले कुनै नयाँ कुरा नगरेको भन्दै शिक्षा नियमावलीमै विद्यार्थीसँग एकपटक भन्दा बढ़ी भर्ना शुल्क उठाउन नपाइने उल्लेख रहेको बताउनुभयो। मन्त्रालयमा दिनहुँ विद्यालयहरूले विभिन्न विषयमा बढ़ी शुल्क लिएको गुनासो आइरहेको भन्दै मन्त्री पोखरेलले यसको अनुगमन र कार्यवाहीको जिम्मा स्थानीय सरकारकै भएको बताउनुभयो। कानूनी व्यवस्था कार्यान्वयन गराउन आवश्यक परे संघीय सरकारले सहयोग गर्ने उहाँको भनाइ छ। मन्त्री पोखरेलले केही दिन अघि यही विषयमा मन्त्रालयमा भएको बैठकमा काठमाडौँ उपत्यका स्थानीय तहका प्रमुख र मेयर्स फोरम लगायतले समेत अनुगमन र कार्यवाहीका लागि प्रतिबद्धता जनाएको स्मरण गराउनु भएको छ।
1: प्रधान न्यायाधीशमा चौथो वरियताका मनोज कुमार शर्माको नाम सिफारिश भएपछि त्यसको असर सर्वोच्च अदालतमा देखिएको छ। तीन न्यायाधीशले इजलास नै हेरेका छैनन्। ढिलो गरी पेशी तोकिएको छ। शनिबार र आइतबार सार्वजनिक विदा हुन थालेपछि बिहान 9:30-10 बजेभित्र दैनिक पेशी सूची सार्वजनिक हुने गरेकोमा आज सभा 11 बजे मात्र पेशी तोकिएको थियो। अदालत प्रशासनले न्यायाधीशहरू ढिला आएको र प्राविधिक समस्याका कारण पेशी तोक्न ढिला भएको बताए पनि प्रधान न्यायाधीशले नियुक्ति सिफारिशकै असर परेको बताइएको छ। त्यसअघि सबै न्यायाधीश सम्मिलित फूलकोटको बैठक बसेको थियो। त्यहाँ वरियता मिचेर प्रधान न्यायाधीश नियुक्ति गरिँदा भविष्यमा अदालतमा कार्यपालिकाको हस्तक्षेप बढ़न सक्ने बारे चिन्ता व्यक्त गरिएको थियो। केही न्यायाधीशहरूले 6 जना मध्ये कुनै एक नियुक्ति हुनु संवैधानिक भावना अनुसार भनेका थिए भने केही न्यायाधीशले तत्काल केही पनि प्रतिक्रिया नजनाउने बताएका थिए। सिफारिश न्यायाधीश डाक्टर मनोज शर्माले आफू गोला टिप्न पनि नभ्याउने भन्दै बैठकबाट छिट्टै निस्किनु भएको थियो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश तिल प्रसाद श्रेष्ठ पनि

0: ಸತ್ಯಂ ಕಾಯಂ ಮುಕಾಯಂ ಪ್ರಧಾನ ನೈದಿಸ ಸ್ವಪ್ನ ಪ್ರಧಾನ
1: ಸ್ವಾಮಿ
2: सरकारले अध्यादेशबाट एकै पटक प्रतिष्ठानहरूको पदाधिकारी हटाएपछि ती निकायमा निमित्त तोकिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठान बोर्ड र अस्पतालहरूमा निमित्त निर्देशक तोक्नु भएको हो। मेहताले वीर अस्पतालको निमित्त निर्देशकमा प्राध्यापक डाक्टर प्रभा कोइराला चापागाईलाई नियुक्त गर्नुभएको छ। यस्तै धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्राध्यापक डाक्टर इन्द्र लिम्बू, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा प्राध्यापक डाक्टर समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा डाक्टर नरेन्द्र विक्रम गुरूङ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा सह प्राध्यापक डाक्टर सुरेश रसाइली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी डाक्टर विनम्र विष्टलाई दिइएको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डाक्टर उमेश नेपालले पाउँदा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी केन्द्रकै मुटुरोग विशेषज्ञ डाक्टर रविन्द्र भक्त तिमलालाई दिएको छ। स्वास्थ्य बीमा बोर्डमा शकुन्तला प्रजापतिलाई निमित्तको जिम्मेवारी दिएको छ।
3: जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसूनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ। आज यो वर्षको मनसून आकलन सार्वजनिक गर्दै विभागले गत वर्षहरूभन्दा यो वर्ष देशका विभिन्न क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो। यो वर्ष अधिकतम तथा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना रहेको विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गर्मी बढ़ी हुने सम्भावना देखिएको छ। कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ। सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 45%देखि 55%सम्म रहेको महाशाखाको भनाइ छ।
2: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: मार्बल का सीपीपीसी प्रोडक्टहरु अमेरिकन लाइसेंस अन्तर्गत उत्पादित अरूभन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित रोगार्ड ब्रान्ड साथै मार्बल का यूपीपीसी प्रोडक्टहरु लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो हाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौ। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। काठमाडौँ उपत्यकामा रहेका सुकुम्बासीहरूले आफ्नो हक र अधिकारको माग गर्दै माइतीघर मण्डलामा विशेष र्याली र प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले काठमाडौँ महानगरपालिका र सरकारको डोजर आतंकको विरोध गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले हातमा रित्ता थाल र चम्चा बोकेर आफूहरूलाई भोकमरी र उठीवासको डर रहेको संकेत गरेका छन्। सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर नागरिकलाई घरबार विहीन बनाउने कार्यको भर्त्सना गर्दै उनीहरूले अधिकारको रक्षाको माग गरेका छन्। उनीहरूले समाजवादको नारा डोजरको सहारा विकासको नाममा विस्थापन बन्द गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। विकासको नाममा सुकुम्बासीहरूलाई कुनै विकल्प नदी बलपूर्वक हटाइनु मानवीय संवेदना विरूद्ध भएको उनीहरूको तर्क छ।
3: अनुमति बिना ग्यार्सो गुम्बा संकलनका लागि गएका 25 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मुगुका विभिन्न पाटनमा ग्यार्सो गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपोलियाले जानकारी दिनुभयो। मुगुम कार्मारोङ गाउँपालिकाले ग्यार्सो गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। ग्यार्सो गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका ग्यार्सा पाटनमा सुरक्षा बढ़ाइएको छ। मुगुका 2 दर्जनभन्दा बढ़ी वन तथा पाटनमा पाइने बहुमूल्य बहुपयोगी जड़ीबुटी ग्यार्सो गुम्बा संकलनका लागि हुम्ला जुम्ला बाजुरा दैलेख कालीकोट अछाम सहित मुलुकभर र भारतबाट संकलनकर्ता र खरीदकर्ता पाटन पुग्ने गरेका छन्।
4: नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागू औषध सहित 13 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी अनुसार सुर्खेत कैलाली कञ्चनपुर मोरङ कास्की र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो। लागू औषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूको साथबाट खैरो हिरोइन चिकित्सकको सिफारिशमा मात्र खरिद गर्न पाइने औषधि फेनारागन जाइजेपाम लुजिप जेसिप र बुफ्रेनोफिर्न बरामद गरेको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाले हुर्मुज जलमार्ग पुनः खुला गर्ने प्रयासका क्रममा इरानी शक्तिहरूमाथि कार्यवाही गरेको जनाएको छ। यस घटनाले क्षेत्रीय तनावलाई थप बढ़ाएको छ भने संयुक्त अरब इमिरेट्स यूएई पनि आक्रमणको चपेटामा परेको बताइएको छ। अमेरिकी सेनाका अनुसार सोमबार गरिएको कार्यवाहीमा इरानी पक्षका 6 वटा साना नौ नाकाहरूलाई निशाना बनाइएको थियो, जसले नागरिक जहाजहरूलाई लक्षित गरेको आरोप लगाइएको छ। अमेरिकी सैन्य स्रोतहरूले 2 अमेरिकी झण्डा बोकेका व्यापारी जहाजहरू सुरक्षित रूपमा हुर्मुज जलमार्ग पार गर्न सफल भएको बताएका छन्। यसैबीच यूएईको रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले 15 मिसाइल र 4 ड्रोन रोक्न सफल भएको जनाएको छ। पूर्वी फुजई राहा क्षेत्रमा एक ड्रोन आक्रमणका कारण तेल सुविधामा आगलागी भएको र 3 जना भारतीय नागरिक घाइते भएको बताएको छ। ब्रिटिश सैन्य निकायले पनि यूएई नजिक 2 कार्गो जहाजमा आगलागी भएको जानकारी दिएको छ। इरानले भने घटनाबारे प्रत्यक्ष पुष्टि वा अस्वीकार नगरी कूटनीतिक प्रतिक्रिया दिएको छ। इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिका र यूएईलाई नयाँ द्वन्दमा नपर्न चेतावनी दिनुभएको छ। इरानी राज्य संचार माध्यमले भने यूएईलाई लक्षित गर्ने कुनै योजना नरहेको दावी गरेको छ।
4: अब खेल समाचार। एक दिवसीय खेलमा अमेरिकाले नेपाल ए सामु जीतका लागि 263 रनको लक्ष्य प्रस्तुत गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 262 रन बनाएको हो। अमेरिकाका लागि स्मिथ पटेलले शतकीय पारी खेले। उनले सर्वाधिक 116 रन बनाए। जसदीप सिंहले अभिजित 33 रन, हरमित सिंहले अभिजित 25 तथा कप्तान मोनाङ पटेलले 20 रन जोड़े। बलिङतर्फ नेपाल एका लागि पवन सराफले 2 तथा विपिन खत्री शाहब आलम बसीर अहमद शेर मल्ल राशिद खान र नारायण जोशीले समान 1-1 विकेट लिए। अहिले नेपाल एले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा 21 ओभरको खेल सकिदा 3 विकेटको क्षतिमा 97 रन बनाएर खेलिरहेको छ।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य

0: राष्ट्रपतिले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने 15 जना अवैतनिक महावाणिज्य दूत पदमुक्त।
1: प्रधान न्यायाधीश मा शर्माको नियुक्ति विरूद्ध सर्वोच्च अदालतमा रिट, 3 न्यायाधीश इजलासमै बसेनन्।
0: यो वर्ष अधिकांश स्थानमा सरदर भन्दा कम पानी पर्ने मौसम विभागको प्रक्षेपण, गर्मी बढ्ने।
1: अमेरिकी सेनाद्वारा हुर्मुज जलमार्ग खोल्ने प्रयास, क्षेत्रीय तनाव बढ्दै युए पनि चपेटामा।
0: र अमेरिकाद्वारा नेपाल ए सामु 263 रनको लक्ष्य प्रस्तुत, नेपाल ए जवाफी ब्याटिङमा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा विदा हुन्छौ, नमस्कार।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बीपी चोक।
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
5: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
6: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
5: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
2: मोबाइल 9800558537 र 9800615859।
3: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा, तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा, भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856066136 र 9151166136।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
3: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके ल, डन।
1: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856285443 र 9847000787।
11: आज पनि भाटड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुले गाउँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो?
13: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
15: दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा।
14: प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385607।
15: कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817। युनिटोको थेदी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
16: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वन पाखा, मेलापात, उकाली ओरालीमा सुसेलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
17: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौडा 4 भित्री बजार, मोबाइल 9008535537।
18: आकर्षक सुनसादीको गहना, नारीको चाहना।

दर्शक नमस्ते, नमस्कार, स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोकसुसिलीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhobarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी, हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा पनि। आज शुक्रबारको दिनमा रहेर आजको श्रृंखलामा रहेर हामीहरू फेसबुक मेसेजलाई कार्यक्रम स्थान दिनेछौ, जहाँ चाहिँ यहाँले सम्झना सरोवेदी कसैलाई केही मेसेज पठाउन छ भने, केही सूचना सन्देश दिन छ भने, थप जानकारीहरू दिन छ भने हाम्रो रेडियो ठोबाराही 103.8 मेगाहर्जको पेजमा गई, जहाँ चाहिँ हामीले स्टाटस राखिसकेका छौं, त्यहाँ गएर चाहिँ यहाँले मेसेज कमेन्ट गर्न सक्नुहुनेछ र आजको श्रृंखलामा जोड़िन सक्नुहुनेछ भन्दै श्रोता साथी, कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु भने गीतको बोल रहेको छ रेशम, जसमा अझै प्रकाश दुधराज र मिलिना राईको आवाज रहेको सिकानु होला यो मिठो भाकालाई। हाई त।

हजुर श्रोता साथीहरू, निकै नै मिठो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। रेशम गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रम सुमधुर भाकालाई सुन्नुभयो नै होला। कार्यक्रमको पहिलो सांगीतिक सिडी स्वरूप राखिएको निकै नै सुमधुर भाका रहेको थियो भने सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ माया दिनुहुने नै छ भन्दै श्रोता साथी, आजको श्रृंखलामा रहेर हामीहरू फेसबुक मेसेजलाई कार्यक्रम स्थान दिइनेछौ र त्यसै गरी सम्झना सरोविधि कसैलाई केही मेसेज पठाउन छ भने, केही सूचना सन्देश अथवा जानकारी दिन छ भने र साथसाथै कार्यक्रममा आफूलाई आफ्नो रोजाईको भाकाहरू सुन्न छ भने हाम्रो रेडियो ठोरबराही 103.8 MHz पेजमा गई यहाँले चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ र आजको श्रृंखलामा यहाँहरू जोड़िन सक्नुहुनेछ भन्दै श्रोता साथी, अहिलेको लागि भने कार्यक्रममा ढिला नगरिकन फेरि पनि अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु भने त्यसै गरी गीतको बोल रहेको छ भमर जसमा आवाज रहेको छ कुलेन्द्र विकर र शान्ति श्री परियारको भने मिठो भाका रहेको छ स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी हो, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। भमर गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले मिठो भाकालाई सुन्नुभयो होला भन्दै श्रोत साथी अहिलेको लागि भने कार्यक्रममा ढिला नगरिकन श्रोत साथीले गर्नुभएको मिठो कमेन्ट पढ्नतर्फतिर लागिरहेको छु भने ज्ञानेन्द्र रिमालजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ। नमस्कार हजुर, म ज्ञानेन्द्र रिमाल बिरुवा गाउँपालिका एक बिरुवा बजार स्थायी घर भई हाल कुवेतबाट कार्यक्रम सञ्चालिका बहिनी आरम्य हुनुहुन्छ। आज मलाई कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले गाउनु भएको डाँडे फुर्के सल्लो भन्ने गीत बजाइदिनु होला, धन्यवाद नमस्कार भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद ज्ञानेन्द्र रिमालजी यो मिठो कमेन्ट गर्नुभएकोमा, र म कार्यक्रम सञ्चालिका पनि एकदमै आरामै छु भन्दै पक्कै पनि हजुरको रोजाइको गीतलाई त म कार्यक्रममा स्थान दिने नै छु भन्दै हाम्रो अर्को श्रोता साथी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ। राजफले मगरजी हुनुहुन्छ, हेलो नमस्ते, झोडले सुन्दै छु भारतबाट घर उदयपुर। आज मलाई मेलिना राईको मनमाया गीत बजाइदिनुहोस् ल। यो गीत विश्वास कुलुङ पृथक, प्यारी गुनु अमिना सुनवार, आशिष नयन बस्नेत, रोशन फुलाहाङ राई, सरिना गुरूङ। गुरा सरोज सुसर्रा, शमशेर लिम्बू, अलिसा लिम्बू, अभागी रमिला बन्थवा, रञ्जना राई, कविता मगर, प्याकुली गीता लिम्बू, सुनिता कुलुङ, आइतराम चौधरी, निशा बन्तवा राई, राई अनिता, रत्न बहादुर, रत्नबहादुर थापा, रमिला राई, शुक्रराज रसाइली निर्दोष, ठकाल धर्मराज, एक्सन विराज राई, पूर्वेली आकाश राई, घायल अभिराम सुनवार, कविता घताने, योगेन लिम्बू, टिकाराम सुनवार, कमला मुखिया, कुमारी योङहाङ लवाती, तीर्थ राई, सबैलाई भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद राज खरेल मगरजी यो मिठो कमेन्ट गर्नुभएकोमा भन्दै अघि पनि हजुरको रोजाइको गीतलाई पनि म कार्यक्रम स्थान दिने नै छु भन्दै फेरि पनि हामीसँग अर्को श्रोता साथी हुनुहुन्छ, सिंगर दिपेन्द्र केसीजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ। नमस्कार सञ्जय हुनुहुन्छ, म स्याङ्जाली ठिटो दिपेन्द्र केसी, सबैमा यो प्रेमी श्रोताहरूलाई मेरो मिठो सम्झना सुनाइदिनुहोस् ल, हस्त्रेया सियु अगेन भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद दिपेन्द्र केसीजी यो मिठो कमेन्ट गर्नुभएकोमा भन्दै फेरि पनि कोही अर्को श्रोता साथी हुनुहुन्छ, खेम सापकोटाजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ। नमस्कार, म खेम सापकोटा दुहा कतरबाट है, मलाई यस कार्यक्रम मार्फत बसे है पालेदाई भन्ने गीत बजाइदिनु होला। यो गीत मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई र विशेष गरी मेरो परिवारको सम्झनामा सुनाउन चाहन्छु, धन्यवाद भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद खेम सापकोटाजी यो मिठो कमेन्ट गर्नुभएकोमा, र हजुरको रोजाइको भाकालाई पनि म कार्यक्रम स्थान दिने नै छु भन्दै खड्ग राजुजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ। नमस्कार हजुर, शुभ दिन भन्नुभएको रहेछ। नमस्ते नमस्कार खड्ग राजुजी, शुभ दिन व्यक्त गर्दै श्रोता साथी त्यसै गरी नै यहाँले पनि कमेन्ट गर्न सक्नुहुनेछ, म्यासेज गर्न सक्नुहुनेछ कार्यक्रममा। आफूलाई सम्झना स्वरूपेदी कसरी केही सूचना सन्देश दिन छ भने, थप केही जानकारीहरू दिन छ भने, र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाइको गीत संगीतहरू सुन्न छ भने हाम्रो पेजमा गई स्टाटस राखेका छौं, त्यहाँ गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ। र श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन हाम्रो श्रोता साथीको रोजाइको भाकालाई कार्यक्रम स्थान दिनतर्फतिर लागिरहेको छु, र ज्ञानेन्द्र रिमालजी हुनुहुन्छ, उहाँले डाँडे फुर्के सल्लो गीतको भाका रोज्नु भएको थियो भने पक्कै पनि उहाँको यो रोजाइको भाकालाई त म कार्यक्रम स्थान दिने नै छु भन्दै डाँडे फुर्के सल्लो गीतको बोल रहेको छ, जसमा आवाज रहेको छ विष्णु माझी र कुलेन्द्र विकको, भने मिठो भाका रहेको छ, स्वीकार्नुहोला।

हजुर श्रोता साथी, यो मिठो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छ। जारे फुर्के सल्लो गीतको बोल रहेको थियो भने अबकै पनि सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रम सुमधुर भाकालाई सुन्नुभयो होला। हाम्रो श्रोता साथीको रोजाईको भाका रहेको थियो, ज्ञानेन्द्र रिमालजीको रोजाईको भाका रहेको थियो भने पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले उहाँको यो मिठो रोजाईको भाकालाई स्वीकार्नुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन अर्को हाम्रो श्रोता साथीको रोजाईको भाकालाई कार्यक्रम स्थान दिनतर्फतिर लागिरहेको छु। राजगले मगर्जी हुनुहुन्छ, वहाँले निकै नै सुमधुर भाका रोज्नु भएको थियो। मिलिना राईको आवाजमा सजिएको मनमाया गीतको बोल रोज्नु भएको थियो भने साथसाथै प्रकाश दुतराजको आवाजमा पनि सजिएको सुमधुर भाका रहेको छ, मनमाया गीतको बोल रहेको छ भने कार्यक्रममा यो सुमधुर भाकालाई स्वीकार्नुहोला है त।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। मनमाया गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै, श्रोता साथी आजको श्रृंखलामा रहेर हामीहरू यसै गरी श्रोता साथीको कमेन्ट गर्नुभएको छ फेसबुकमा, उहाँहरूको कमेन्ट पढेर कार्यक्रम स्थान दिइरहेको छु। फेसबुक म्यासेजले आज हामी कार्यक्रम स्थान दिइरहेको छौ भन्दै कार्यक्रममा फेरि पनि ढिला नगरिकन फेरि पनि हाम्रो श्रोता साथीहरूले गर्नुभएको मिठो कमेन्ट पढ्नतर्फतिर लागिरहेको छु। है त त्यसै गरी सुनिता कोलुङजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, हेलो सेवा, के छ खबर, सुन्दैछु प्रोग्राम फ्रम शंखुवा सभा, मिस यु हजुरलाई एण्ड माई फ्यामिली, लभ यु छोरा हेल्सन कुलुङ बुनु फुची यमकला कुलुङ, नानाहरू सुनु सुनिता राई अमृता मोक्तान, प्यारीहरू सपना तामाङ मोक्तान, सुमिता याका लिम्बु खेम, रोमन मोक्तान तामाङ, भाइहरू निमा शेर्पा, सुगम शेर्पा, आशिष बराल मगर, राजखले मगर, जीवन फाबेन, चन्द्र माया तामाङ, सोल्टिनी जुना लिम्बु, त्यसै गरी प्रवीण मगर, दिदीहरू सानु कमला, भूमिका राई, लक्ष्मी छेत्री, सुषमा फलेचुवा लिम्बु, सरु छेत्री, मिस्यु प्यारो दाईहरू, ढकाल धर्मराज, शरण आले मगर, वरूण चञ्चले राई, शिशिर चञ्चले, पूर्वेली आकाश राई, सुजन थापा, राज विराही, काइला आशिष, नयन बस्नेत, कमला गुरूङ, त्यसै गरी फुपू पूर्वेली माया शेर्पा, रञ्जना माहिङ राई, रोशिना रोनिशा राई, चामलिङ निर्मला राई एण्ड अल फ्रेण्डलाई उस्तै माया सम्झना भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद सुनिता कोलुङजी, मिठो कमेन्ट गर्नुभएकोमा भन्दै, त्यसै गरी हामीसँग अर्को श्रोता साथी हुनुहुन्छ, रमिला राईजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, मिस यु अल भन्नुभएको रहेछ। हजुरलाई धेरै धेरै सम्झना व्यक्त गर्दै धन्यवाद पनि व्यक्त गर्दै, त्यसै गरी हामीसँग फेरि पनि एउटा अर्को श्रोता साथी हुनुहुन्छ, रविना गुरूङजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, सजालो गोर्खा सिरानचोकबाट म रविना गुरूङ, आज जुनसुकै भाका बजे पनि मेरी प्यारी बहिनी कार्यक्रम प्रस्तुता श्रेया गुरूङलाई सम्झना स्वरूप समर्पित गर्न चाहन्छु, धन्यवाद भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद रविना गुरूङजी, यो मिठो कमेन्ट गर्नुभएकोमा, र हजुरलाई पनि धेरै धेरै सम्झना व्यक्त गर्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि हाम्रो श्रोता साथीहरूको रोजाईको भाकालाई कार्यक्रममा ढिला नगरिकन स्थान दिनतर्फतिर लागिरहेको छु। र त्यसै गरी खेम सापकोटाजी हुनुहुन्थ्यो, उहाँले सुमधुर भाका रोज्नु भएको छ, बसी है पालेदाई गीतको बोल रोज्नु भएको छ भने कार्यक्रममा ढिला नगरिकन उहाँको रोजाईको भाकालाई स्थान दिनतर्फतिर लागिरहेको छु भने गीतको बोल रहेको छ बसे है पालेदाई, जसमा आवाज रहेको छ बद्री पंगिनी, चोलेन्द्र पौडेल, माया गुरूङ, सुमन परियार, रवि कार्की, श्याम राणा, बालकुमार श्रेष्ठ, सुस्मिता कोइराला, अस्मिता दलाकोटी, बालिका तामाङको भने सुमधुर भाका रहेको छ, स्वीकार्नुहोला।

हजुर श्रोता साथी, मिठो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। बसी है पारेदाई हाम्रो श्रोता साथीको रोजाईको भाका रहेको थियो भने पगे पनि सम्पूर्ण श्रोता साथीहरूले सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रमको हामी अन्त्यतर्फ पनि आइसकेका छौं र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ भन्दै आजको श्रृंखलामा रहेर शुक्रबारको दिनमा रहेर हामीहरूले हाम्रो श्रोता साथीको फेसबुक मेसेजलाई कार्यक्रम स्थान दियौ भने त्यसै गरी आशा रहेको छ यहाँले कार्यक्रमलाई अन्तिमसम्म सुनेर भरपूर मनोरञ्जनको साथ साथ दिनुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा जाँदा जाँदै फेरि पनि एउटा अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ गोर्खा सिरान्चोक केराबारीमा, जसमा आवाज रहेको छ शान्ति श्रीपरिया र चीज गुरूङको। भने यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ यहाँहरू माझबाट ओझल पर्दै भोलि फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भेट हुने बाचा गर्दै विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हाइता।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: Station 1. Studio Sanchit.
2: Aile, Yusuf ko 4 bajyo.
3: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्टोक आफ्नै भवनमा छापा वाला सुन का आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।
4: जिंदगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhor Barahi 103.8 MHz.

हेलो दर्शक नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबार 103.8 मेगाहर्ज भने आज हामी तपाईँको माझमा चाहिँ फ्राइडेको एपिसोडमा रहेर यिनै नेपाली अकौस्टिक अनप्लग म्यासअप र कभर श्रृङ्खला कार्यक्रम सुन्दै नै छौ भने तपाईँले हामीलाई रेडियो ढोरबार 103.8 मेगाहर्ज अन्तर्मनका आवाजको साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ र यसरी नै प्रोग्राम लिएर लक्ष्मी मिश्र रहन्छ अब एक घण्टाको समय भरको लागि हुने चाहिँ कार्यक्रममा कार्यक्रमको पनि स्वरूप चाहिँ संघलाई स्थान दिने नै छ जाऊ कि बस्छु बोलकी सबिन राईको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछ स्वीकार रहेछ

हजुर, यो संलग्नी कार्यक्रम सन्धिसक्यो भने पक्कै पनि हाम्रो श्रोता साथीहरूले चाहिँ सुनिराख्नु भएको छ र सुनेर मनोरञ्जन लिनुभएको छ भन्ने आशा रह्यो। र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि संलग्न सन्धिने नै छौ, तिमी भने बोलको गीत चाहिँ कार्यक्रम सन्धिने नै छु। बारा सिंहे अकौष्टिक सिजनबाट रहेको र यो गीत छार्दैछ।

हजुर, योसँग पनि कार्यक्रम सकिसक्यो र आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब पनि हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ भन्दै जाँदा जाँदा चाहिँ तपाईँहरूको माझमा सङ्गलाई स्थान दिने नै छ भने अहिलेको लागि भने चाहिँ हामी जाँदा जाँदै चाहिँ तपाईँको माझमा सङ्गलाई स्थान दिने नै छौँ र यसरी नै अहिलेको लागि भने चाहिँ तपाईँको माझमा सङ्ग स्थान दिँदैछौँ भने लुकी लुकी बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौँ र अहिलेको लागि भने चाहिँ गीत छाड्दैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: भोपु सैनिक बहुउद्देश्य सहकारी संस्था खैरिनी चारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना।
2: यस सहकारीका लागि एकजना सहायक म्यानेजर आवश्यक परेको हुँदा लेखा विषयमा स्नातक तह उत्तीर्ण वा अध्ययन गरिरहेका, दुई पाङ्ग्री सवारी चालक अनुमति पत्र प्राप्त र नेपाली तथा अंग्रेजी टाइप गर्न सक्षम नेपाली नागरिकलाई दरखास्त दिनुहुन यो सूचना प्रसारण गरिएको छ।
1: यही वैशाख 30 गते बुधबार बिहान 9 बजे इच्छुक उम्मेद्वारहरूको अन्तर्वार्ता हुने भएकाले कक्षा 10-12 र स्नातक तहको शैक्षिक प्रमाण पत्रहरू सहित नेपाली नागरिकताको प्रमाण पत्र, बायोडाटा र राष्ट्रिय परिचय पत्र साथमा लिई उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
2: नोट: भूतपूर्व सैनिकका सन्ततिलाई विशेष प्राथमिकता दिइनेछ। तलब आपसी समझदारीमा कायम गरिनेछ।
1: विस्तृत जानकारीका लागि भूपु सैनिक बहुद्देश्य सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 7 खैरिनी 4 तनहुँ, फोन 0625412130।
3: सधैँ झैं यही आउँदो वैशाख 26 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिना गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श।
5: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमोली स्क्यान गरिनुका साथै प्रत्येक दिन ECG, USG तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौड़ा, सम्पर्क 0625414233
4: र 9968168887।
7: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
8: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनी गुणस्तर का सामान पाउना लाई गाछे पानी मा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
9: हजुर, सबै सामान पाइने एउटै ठाउँ, ओम भगवती मेटल एन्ड स्टील उद्योग।
10: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
9: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका GI जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
10: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855606013, 9867974।
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
12: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
11: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
11: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक।
13: स्टुडियो साँझको 5 बज्यो। टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
14: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
15: धोरबाराही हाइलाइट्स को साथ में
16: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
17: नमस्कार, रेडियो ढोबराही 103.8 मेगाहर्ज को साझा 5 बजे को ढोबराही हाइलाइट्स में श्रीया गुरुङ को स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। सभामुख दोरप्रसाद आर्यले नेपालको गौरव र प्रतिष्ठालाई अझ वृद्धि गर्ने गरी नेपालको कूटनीतिलाई अघि बढ़ाउन सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ। नेपाल विशेष सम्बन्ध परिषदले शुक्रबार काठमाण्डुमा आयोजना गरेका एक कार्यक्रममा बोल्दै वहाँले उक्त कुरा बताउनु भएको हो। सभामुख आर्यले कूटनीतिक नियोगहरूको सहभागितामा कूटनीति सफलताको नयाँ अध्याय शुरू गर्न आवश्यक रहेको पनि बताउनु भएको हो। वहाँले नेपालको राष्ट्रिय महत्व बुझाउनका लागि अन्तर्राष्ट्रिय विज्ञहरूको उपस्थितिमा जनसहभागितामूलक कार्यक्रममा जोड़ दिन आवश्यक रहेको पनि बताउनु भएको छ। शिक्षाका माध्यमद्वारा प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता र जनसहभागिताका कार्यक्रमद्वारा राष्ट्रिय महत्व बुझाउन जरूरी रहेको उल्लेख गर्दै सभामुख आर्यले त्यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पर्ने पनि बताउनु भएको छ। पूर्व मन्त्री सुजन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रम मार्फत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले किरातीलाई पार्टीमा भित्राउनु भएको हो। वरिष्ठ नेता सहित दोस्रो वरियतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहने सहमति भएको छ। किराती पक्षले वरिष्ठ नेता सहित एक उपाध्यक्ष एक सचिव र 15 केन्द्रीय सदस्य पाउनेछन्। सुजनको टीमबाट आउनेहरूमा अधिकांश प्रलोपाबाट रहेका छन्। जेएनजी आन्दोलन पश्चात प्रचण्डले माधव नेपाल सहितलाई ल्याएर पार्टी एकता गरेपछि असहमति जनाउँदै वहाँ जनार्दन शर्मा सहित प्रलोपामा लाग्नु भएको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान र विपद पूर्व तयारीलाई प्रभावकारी बनाएर क्षति न्यूनीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागद्वारा आज आयोजित राष्ट्रिय मनसून फोरम कार्यक्रममा वहाँले जल तथा मौसम सम्बन्धी सूचनाको प्रभावकारी प्रयोगबाट जीवधनको सुरक्षा गर्न सकिने तथा सामाजिक आर्थिक र भौतिक पूर्वाधारमा हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनु भएको छ। मनसूनजन्य विपद व्यवस्थापनका लागि पूर्व तयारी कार्ययोजना प्रभावकारी बनाउन मौसम पूर्वानुमानको भूमिका महत्वपूर्ण हुने वहाँको भनाई रहेको छ। कृषि क्षेत्रमा मौसम पूर्वानुमानले बाली व्यवस्थापन सिंचाई तथा उत्पादन योजनामा सहयोग पुर्याउने बताउँदै मन्त्री श्रेष्ठले जलाशय व्यवस्थापन जलविद्युत उत्पादन यातायात स्वास्थ्य तथा पूर्वाधार व्यवस्थापनमा पनि यसको उपयोगिता बढ़दो रहेको धारणा राख्नु भएको छ। जलवायु परिवर्तनका कारण मौसम प्रणाली थप अनिश्चित र जटिल बन्दै गएको उल्लेख गर्दै वहाँले मौसम सेवाको गुणस्तर सुधार गर्न वैज्ञानिक केन्द्रहरूको विस्तार अनुसन्धान प्रवर्धन र आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताउनु भएको छ। एआई मेसिन लर्निङ र आधुनिक अल्गोरिदम प्रयोग मार्फत मौसम पूर्वानुमानलाई अझ प्रभावकारी बनाउनेतर्फ मन्त्रालय गम्भीर रहेको वहाँको भनाई थियो। मन्त्री श्रेष्ठले मौसम तथा विपद पूर्वानुमान प्रणालीले सानो सतर्कताबाट पनि ठूलो जनधनको क्षति रोक्न सक्ने उल्लेख गर्दै यस क्षेत्रमा कार्यरत प्राविधिक तथा विभागीय जोड़ीको प्रशंसा गर्नुभएको हो। पोखराको उद्योगपति तथा समाजसेवी हरि पाण्डे तथा उहाँका धर्मपत्नी तुलसा पाण्डेले वैवाहिक जीवनको 59 वर्ष गाठका अवसरमा बिहिबार पोखराको मानव सेवा आश्रमका लागि रू 54,44,442 सहयोग गर्नुभएको छ। पोखरा महानगरपालिका आठ सृजना चोक निवासी पाण्डे दम्पतिले आफ्नो वैवाहिक वर्षगाठलाई मानव सेवा र धर्म कार्यमा समर्पित गर्दै मानव सेवा आश्रमद्वारा जारी श्रीमद भगवत सप्ताह ज्ञान विज्ञान महायज्ञ 2083 सो सहयोग गर्नुभएको महायज्ञ मूल आयोजक समितिका संयोजक अनिल कुमार शाहीले जानकारी दिनुभएको छ। मानव सेवा आश्रम पोखरा हिमजाको भवन निर्माण सम्पन्न, लक्ष्मी नारायण मन्दिर निर्माण सम्पन्नता, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अध्यक्षको श्रीदेवीको श्रीवृद्धिको महान उद्देश्य सहित यही वैशाख 19 गतेदेखि महायज्ञ आयोजना गरिएको हो। महायज्ञमा पाण्डे दम्पतिले आजीवन वार्षिक भोजन सेवा ग्रहण गर्दै 18 दिनको वार्षिक भोजन सेवा सदस्यताका लागि रू 18,88,887 सहयोग गर्नुभएको हो। यसैगरी मुक्तिनाथ सेवा धर्मशाला निर्माण अन्तर्गत 5 कोठा निर्माणका लागि रू 35,55,555 सहयोग गर्नुभएको यज्ञ मूल आयोजक समितिले जनाएको छ। तनहुका गुरूङ बस्तीमा यति बेला परम्परागत घाटु नाच संरक्षण प्रति विशेष चासो दिन थालिएको छ। लोपोन्मुख बन्दै गएको यस मौलिक संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले गाउँ गाउँमा घाटु नाचलाई चासो दिन थालिएका छन्। भानु नगरपालिका 13 बासपानी बन्दीपुरको आरथुमका आबुखरिनी गाउँपालिकाको भटेश्वरा दमोली पुली मर्याङ टुटेपानी हिलेखर्क लगायत होमस्टे गाउँमा वैशाख पूर्णिमादेखि घाटु नाच शुरू भएको छ। यसै गाउँमा सांस्कृतिक रौनकता थप्नुका साथै आन्तरिक पर्यटकको आगमन समेत बढ़ाएको स्थानीयवासीले बताएका छन्। जिल्ला समन्वय समिति तनहुका पूर्व सदस्य गल बहादुर गुरूङका अनुसार घाटु नाचले गाउँको मौलिक सांस्कृतिक एकता र परम्पराको अनुपम झल्को दिएको छ। 15 शताब्दीतिर शुरू भएको मानिने घाटु नाचमा रजस्वला नभएका कन्यालाई राजा परशुराम र रानी याम्फावतीको प्रतीकका रूपमा चिनिन्छ। तनहु चितवन र गोर्खा क्षेत्रमा बिजोर संख्यामा कन्यालाई खातुनी बनाएर नचाउने परम्परा रहेको छ। तनहुका 10 मध्ये भानु नगरपालिका बाटै जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह शुरू हुने भएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले तनहुको भानु नगरपालिकाबाट उक्त सेवा प्रवाहका लागि स्वीकृति दिएको छ। मन्त्रालयले जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह गर्न आशय पत्र पेश गर्ने 214 स्थानीय तहमध्ये पहिलो चरणमा 35 स्थानीय तह छनौट गरेको छ। छनौट भएका पालिकाहरूका सम्बन्धमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको समन्वयमा सेवा प्रवाह गरिनेछ। गण्डकी प्रदेशमा तनहुको भानु नगरपालिका, लमजुङको मध्य नेपाल नगरपालिका, गोर्खाको बालुङटार नगरपालिका छनौट भएका छन्। स्थानीय तहबाट जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह गर्न छनौट भएका स्थानीय तहबाट सेवा प्रवाह गर्दा आवश्यक पर्ने पूर्वाधार तथा आवश्यक जनशक्तिको व्यवस्था भए नभएको वा व्यवस्था हुन सक्ने अवस्था रहे वा नरहेको सम्बन्धमा 7 दिनभित्र भूमि व्यवस्थापन तथा अभिलेख विभाग मार्फत प्रतिवेदन पेश गर्न भनिएको छ। यसै स्थानीय तहबाट सेवा प्रवाहको शुरूआत गर्दाका बखत आउन सक्ने असहजतालाई समाधान गर्नका लागि सम्बन्धित क्षेत्रको भूमि प्रशासन कार्यालय र नाभी कार्यालयमा कार्यरत कर्मचारी मध्ये उक्त कार्यालयले पूर्ववत प्रदान गर्दै आएको सेवालाई नकारात्मक असर नपर्ने गरी केही समयसम्मका लागि सम्बन्धित स्थानीय तहमा नै रही समन्वय र सहजीकरणका लागि कर्मचारी परिचालन गर्ने निर्णय भएको छ। उक्त सेवा अन्तर्गत स्थानीय तहमा भूमि व्यवस्थापन शाखा गठन गरिनेछ। उक्त शाखा अन्तर्गत भू सेवा केन्द्र तथा कागजात परीक्षण फाट, लिखित रजिस्ट्रेशन तथा जग्गा प्रशासन फाट, नक्सा अध्यावधिक फाट, तामिली फाट रहनेछन्। लमजुङको राइनस नगरपालिका अन्तर्गत रहेको चेपे नदी किनारमा दर्ता अनुमति विनय क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ। जिल्ला अनुगमन समितिले गरेको अनुगमनका क्रममा उनीहरूले दर्ता र अनुमति बिना नै क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएको हो।

0: नै नली सञ्चालन गरिएको पाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी न्यायिक उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्रका विकास अधिकारी डिभिजनल वन अधिकृत दीपक प्रसाद पण्डित, प्रमुख कोष नियन्त्रक भवराज जोशी, जिल्ला समन्वय अधिकारी महेश सुवेदी, राइनास गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज रेग्मी, इन्जिनियर लगायतको क्रसर उद्योगको अनुगमन गर्नुभएको थियो। जिल्ला समन्वय अधिकारी महेश सुवेदीका अनुसार नेपाल सरकारले जारी गरेको ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 तोके बमोजिमको मापदण्ड पूरा गरे नगरेको अनुगमन गरिएको छ। क्रसर उद्योगमा कैफियत देखिएकाले उद्योग दर्ता तथा नवीकरण इजाजत पत्र तथा अन्य कागजात जिल्ला अनुगमन समितिमा पेश गर्न निर्देशन दिएको उहाँले बताउनु भएको हो। समितिका अनुसार एग्रो डायमण्ड कन्स्ट्रक्सन प्रणालीलाई 2076 राइनास गाउँपालिकाले मोबाइल क्रसर स्थापना गर्न भनी अनुमति दिएको देखिएको छ। स्रोतका अनुसार अन्य निकायमा अनुमति लिएको र नवीकरण गरेको देखिँदैन। क्रसर उद्योगहरूले नदी छेउछाउमै सञ्चालनमा रहेका क्रसर उद्योगले नियम विपरीत चेपी खोलाका ढुङ्गा गिटी तथा बालुवा उत्खनन तथा दोहन गरेका छन्। बेनी जुमसुङ कोरोला सड़क अन्तर्गत कैको खोलामा मोजर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ। बेनी जुमसुङ कोरोला सड़क योजना कार्यालयले थासाङ गाउँपालिकाको कैको खोलामा 20 मिटर लामो पक्की पुल निर्माण गरेको हो। योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेम कुमार बैठाले पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेको बताउनु भएको छ। विक्रमसम्म 2081 वैशाख 11 कैको खोलाको पुल बनाउन रू 5,34,63,624 ठेक्का सम्झौता भएको थियो। पुलमा पुग्ने पहुँच मार्गको स्तरोन्नतिका साथै बाढ़ी र कटान रोकथाम गर्ने संरचना पनि निर्माण भएका छन्। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार प्रसूचक निप्से आज 27.49 अंकले बढ़ेर 2,745.65 बिन्दुमा पुगेको छ। निप्से 15 कारोबार दिनपछि दोहोरो अंकले बढ़ेको हो। यसअघि वैशाख 2 गते निप्से 33 अंकले बढ़ेको थियो। आज व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढ़ेको छ। आज फाइनान्स, जलविद्युत, निर्जीवन बीमा समूहको सूचक 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 235 कम्पनीको शेयर बढ़ेकोमा 26 घटेको छ। यस्तै 8 कम्पनीको शेयर भने खटबड भएको छैन। आज त्रिशुली जलविद्युत कम्पनीको शेयर 10% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन लघुवित्तको शेयर सबैभन्दा धेरै 6.5% घटेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2,93 अर्ब करोड़को कारोबार भएकोमा आज 335 कम्पनीका 74,78,000 कित्ता शेयर 3,28 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। साँझ 5 बजेको ढोरबराई हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार

0: पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9864878528 र 9908216142।
1: मेरो परिवार स्वस्थ छ, खुशी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठूलो खुशी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झण्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
2: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिरो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
1: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
3: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
4: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल। अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903069, मोबाइल 9840826926।
7: प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
8: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
9: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
10: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
11: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
10: मोबाइलसँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
11: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
10: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
12: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9841656996।

0: गोइला येनो
1: कानुङ रोज माम्याकिङ
2: ते मस्या छ्या मामु छ्या मस्या लु मामु लु मस्या मिने मामु
0: यंगी रिमथिम दिंगी जो फनलबे लागिरी यंगीला लोलोनो प्रयासकी
3: कार्यक्रम आदिवासी संसार
0: रेडियो ढोरबाराही 103.8 मेगाहर्जरी
1: नाको रसेमु नजाट्नी पट्ट लाफाको केरसेकी हुन्छ नि है।

झुर्रे जेडौ सिमिङे पाओ घामा सेबरेक सविता सिजाली झेडी मगरौ नाको पट्ट पट्ट रेडियो सेमो मुच श्रोता लाफाको के पट्ट जेनाङ अघेर छ मनिता जातले नाको के छिनौ मिनम श्रृङ्खलाङ आशाले नाको जम्मैको न झेर्मु न आउला गेपमु न आउला कानको पनि नाको ढलिङ रोह दिनमु झेर्मु नले गेपमु नले मयो ढुट चिन्यु आवश्यकता घाङले गालौ ढुटाङ नेच मूल नारा लानाखिङ मगर ढुटौ मासबार पट्ट बिहिबार नि कुराकुङ कु बजे उठा खबर हुनिङ हुँदा करिब करिब चु बजेसम्म र पुन प्रसारण शुक्रबार नि बाङ्गा बजेऊ ढोरबराई हाइलाइट हुनिङ देखुन झण्डै झण्डै टु बजेसम्म आर्माके जातले रेडियो ढोरबराई काठभोङ सोमथोप्ला के मेगा हर्ज अन्तर मनु आवाजाङ जेहाङ नाकै कानके रेडियो ढोरबराई एफएम वेबसाइट हाम्रो पात्र मोबाइल एप हटिङ फेसबुक पेजिङ र भिन्टाभरि कथा कथा सिकि हिप्ले नाकै मगर ढुटौ मासबाराङ मगर रोस रियोस ढुटौ बार्याङ मगर अग्रज निगुरकुङ बार्याङ मगर ढुटौ सिसे लिङको अनि मगर जीवाकाङ मेलजिया चखाले खस ढुटो लिङको र सिकि हिप्ले देहाङ सेसेन समय सान्दर्भिक कुराकानीको र देखि हिप्ले देच यसै टुन्च जानकारी कानुङ मासबारके रुह जाग्नु सक्दैन सेमु मुच श्रोता लाफाको कि त पक्कै पनि थाहारले तर छिनिङ हुँदा सेके थाल्छ मिनम श्रोता लाफाको लागि यसै जानकारी नुनिङ मासबाराङ मनिटा लिङ स्वरूप काट सिहेच खस ढुटो लिङ टाके नुहुमुनले लिङौ बोलले बसी खर काटौं उठी खर काटौं यसै मनिटा लिङ नाको कन कठ मुनाखिङ काछिन सेनाखिङ रमाइलो जातिङ है त

0: XY3 थोपलो 8 अन्तर्मन को आवाज
1: स्टूडियो टाइटेन अहिले बिहानको 5 बज्यो
2: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुन का आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
13: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
14: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
11: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।

0: दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
1: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसापानी, अनि बीचमा नझर्ने।
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825526063।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
5: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयु एनआईसीयु जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: एक सय तीन थोप्लो 8 अन्तर्मनको आवाज।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
3: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको समाचारमा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। अब ढोरबाराही हाइलाइट्स शुरू गर्नु अघि आजका मुख्य समाचारका शीर्षकहरू सुन्नुहोस्।

0: अधिवेशन आह्वानको पहिलो दिन नै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार, विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय, खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषि मन्त्रीको निर्देशन, उपसभामुखको निर्णयमा पार्टीको कुनै हस्तक्षेप छैन, हर्क साम्पाङको भनाई, सुकुमवासी परिवारको डिजिटल लागत बनाउँदै सरकार, बैंकमा सहायता रकम हालिदिने तयार, इण्डोनेसियामा ज्वालामुखी विस्फोट 3 जनाको ज्यान गयो, 20 जना पर्वतारोहीको खोजी चल्दै, गण्डकी प्रदेश अन्तर जिल्ला भलिबलको तयारी पूरा, र नेपाल एक लगातार दोस्रो जित, अमेरिका 3 विकेटले पराजित। अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारले विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको हो। सदनमा अनिवार्य रूपमा उपस्थित हुनका लागि संसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनु भएको छ। त्यसै गरी मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न अस्वीकार प्रदान गरेको छ। अधिवेशन आह्वानको पहिलो दिन नै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। अधिवेशन आह्वानको पहिलो दिन नै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। शुक्रबार यहाँ दरबारमा बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी वैशाख 28 गते बस्ने दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी कार्यतालिका बनाएर प्रस्ताव गरेको हो। बैठकपछि कुरा गर्दै संसद सचिवालयका प्रवक्ता एकराम गिरीले आगामी वैशाख 28 गते राष्ट्रपतिबाट आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गराउने बताउनु भएको छ। सोही दिनको दोस्रो बैठकमा नीति तथा कार्यक्रमप्रति धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ। नीति तथा कार्यक्रममाथि वैशाख 30 गते छलफल हुने, संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यतालिकामा राखिएको छ। साथै वैशाख 30 गते नै नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने तालिकामा उल्लेख छ। कार्यतालिकामा नीति तथा कार्यक्रममाथि संसदहरूले आफ्नो धारणा राख्ने समय खुम्चिएको छ। यस्तै सरकारले जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट, राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने प्रवक्ता गिरीले जानकारी दिनुभएको छ। संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशका लागि गरेको सिफारिश विरूद्ध सर्वोच्च अदालतमा पेश भएको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। अध्यादेश मार्फत गरिएको व्यवस्थाका आधारमा संवैधानिक परिषद बैठकबाट सर्वोच्चका न्यायाधीश शर्माले प्रधान न्यायाधीशमा सिफारिश गर्ने कार्य संविधान विपरीत रहेको दावी रिटमा गरिएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट पेश गर्नुभएको हो। रिटमा प्रधान न्यायाधीश यसको वरियता मिच्दा न्यायपालिका अस्थिर भई स्वतन्त्रतामा नै गम्भीर खलल पुग्ने दावी गरिएको छ। त्यस्तै अधिवक्ता गीता थापा र डाक्टर प्रेमराज सिलवालले पनि छुट्टा छुट्टै रिट पेश गर्नुभएको थियो। तीनवटै रिट दर्ता गर्न अस्वीकार गर्ने आदेश भएको सर्वोच्चले जनाएको छ। रिटमा न्यायपालिकालाई कार्यपालिकाको छायामा राख्न खोजिएको बताउँदै अन्तरिम आदेश मार्फत शर्माको सिफारिशमा रोक लगाउन माग गरिएको थियो। साथै रिटमा परिषदका सदस्यलाई 24 घण्टा अगावै बैठकको सूचना दिएर निर्णय गर्नुपर्ने कानूनको प्रावधान समेत मिचिएको प्रश्न पनि उठाइएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री गीत चौधरीले खाद्य गुणस्तर सुधारमा केन्द्रित हुन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिनुभएको छ। विभागको अनुगमन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। प्रत्येक नागरिकले उपभोग गर्ने खाद्य तथा दाना पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्दै मानव स्वास्थ्य संरक्षणमा भूमिका निर्वाह गर्न उहाँले निर्देशन दिनुभएको छ। यसका लागि नियमित बजार अनुगमन, गुणस्तर परीक्षण, मोबाइल भ्यान संचालन, खाद्य प्रविधि विकास तथा नियम उल्लंघन गर्ने विरूद्ध कार्यवाहीलाई तीव्रता दिन भनिएको छ। विभागलाई नियमित बजार तथा उत्पादन स्थल अनुगमन, होटलदेखि सड़क किनारसम्मका सबै खाद्य व्यवसायको निगरानी गर्न मन्त्रीको निर्देशन छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली नगराउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय विरूद्ध पेश भएको रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई उहाँहरू बसोबास गरेको ठाउँबाट विस्थापित गर्न अनियन्त्रित व्यवस्थापन गर्ने सम्बन्धमा कानूनको उचित प्रक्रिया अवलम्बन गर्न भनिएको छ। यसैबीच सरकारले उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले लगत संकलन गर्ने भएको हो। यस क्रममा बायोमेट्रिकदेखि व्यक्तिगत पारिवारिक आर्थिक स्वास्थ्य र सिपको विवरण संकलन हुनेछ। उक्त आधारमा परिचय पत्र वितरण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै राष्ट्रिय परिचय पत्र नभएकाहरूलाई होल्डिङ सेन्टरबाटै उक्त परिचय पत्र उपलब्ध गराइने भएको छ। त्यस विवरणका आधारमा सबैको ब्याङ्क खाता खोलेर सरकारी राहत तथा अनुदान र पुनस्थापना सहायता सिधै खातामा पठाउने व्यवस्था सरकारले गर्ने भएको छ। संकलित तथ्याङ्कलाई रोजगारी, उद्यमशीलता र सामाजिक सुरक्षाका कार्यक्रमसँग जोडिने बताइएको छ। सरकारको शासकीय सुधार सम्बन्धी सहकारी सूचीको बुधार नम्बर 91 अन्तर्गत हुन लागेको हो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले उपसभामुखको भूमिका र निर्णय प्रक्रियामा पार्टीको कुनै पनि संलग्नता वा निर्देशन नरहने स्पष्ट पार्नुभएको छ। शुक्रबार काठमाडौँमा आयोजित पार्टी प्रवेश क्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले उपसभामुख पदमा निर्वाचित भएपछि सम्बन्धित व्यक्ति दलको सदस्य नरहने तथा तटस्थ भूमिकामा रहने संवैधानिक व्यवस्थाको स्मरण गराउनु भएको छ। अध्यक्ष राईले उपसभामुख रूबी कुमार शपथ ग्रहण गर्नुभन्दा दुई घण्टा अगाडि नै पार्टीबाट राजीनामा दिइसकेको बताउनु भएको छ। श्रम संस्कृति पार्टीले दोहोरो चरित्र देखाएको भनी बाहिर भइरहेको चर्चाको खण्डन गर्दै उहाँले संवैधानिक परिषद सम्बन्धी अध्यादेशको विरोध गर्ने र फेरि सोही प्रक्रियाबाट अघि सारिएका प्रधान न्यायाधीशका उम्मेद्वारलाई उपसभामुखले समर्थन गर्ने विषयमा पार्टीलाई जोड्नु गलत भएको तर्क गर्नुभएको छ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वको समग्र परिस्थिति पछिल्ला दिनमा समन्वयकरणतर्फ उन्मुख भइरहेको बताएको छ। मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिक सुरक्षित रहेको जनाएको छ। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले खाडी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरूद्ध यातायात तथा आपूर्ति श्रृंखला छिट्टै शुरू हुने विश्वास व्यक्त गर्नुभएको छ। प्रवक्ता छेत्रीका अनुसार युईको फुजेरामा भर्खरै भएका केही छिटपुट घटना बाहेक समग्र सुरक्षा अवस्था सकारात्मक छ। मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रूम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली मार्फत नेपाली नागरिकसँग निरन्तर सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ। इण्डोनेसियामा जलमुखी विस्फोट हुँदा तीनजना पदयात्रीको ज्यान गएको छ। हालमा हेरा टापुमा रहेको माउण्ड डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य 20 जना पर्वतारोहीको खोजी भइरहेको इण्डोनेसियाली अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था अलजिराले जनाएको छ। स्थानीय समय अनुसार हिजो बिहान 7:41 ज्वालामुखी विस्फोट भएको हो। स्थानीय उद्धार एजेन्सीका प्रमुख इवान रामधानीका अनुसार विस्फोटमा फँसेका 20 जना पदयात्रीको खोजी गर्न प्रहरी सहित दर्जनौ कर्मचारी खटाइएको छ। रामधानीले 9 जना पदयात्री सिंगापुरका रहेको बताउनु भएको छ। वैज्ञानिकहरूले ज्वालामुखी गतिविधिमा वृद्धि देखेपछि अप्रिल 17 यो क्षेत्र आगन्तुकहरूका लागि बन्द रहेको थियो। अधिकारीहरूले बासिन्दा र पर्यटकहरूलाई ज्वालामुखी गतिविधिको केन्द्र रहेको मालङ पुवाङ वारिङ वारी राङ क्रेटरबाट 4 किलोमिटर टाढा रहन भनेका छन्। माउण्ट डुकोनोमा समय मार्चदेखि यता झण्डै 200 पटक ज्वालामुखी विस्फोट भइसकेका छन्। जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखि डमलीमा हुने गण्डकी प्रदेश स्तरीय अन्तर जिल्ला महिला पुरूष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ। नेट भविष्यमा हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट भलिबलको महिला तथा पुरूष टीम छनौट गर्ने उद्देश्यले यहाँ भलिबल प्रतियोगिता हुन लागेको हो। व्यास नगरपालिका 3 खुल्ला मैदानमा प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगितामा सहभागी हुनका लागि गण्डकी प्रदेशका 11 जिल्लाबाट महिला तथा पुरूष खेलाड़ी दमौली आइपुगेका छन्। मनाङबाट भने पुरूष खेलाड़ीको सहभागिता नरहने र महिलाको मात्रै सहभागिता रहने समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी बताउनु भएको छ। 6 खेल भएकाले प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुनेलाई क्रमशः 30,000 रू 20,000 र रू 15,000 नगद प्रदान गरिनेछ। प्रतियोगितामा महिला पुरूष गरी 240 खेलाडी 20 प्रशिक्षक र 20 अफिसियल उपस्थित हुनेछन्। पाण्डेले प्रतियोगितालाई गण्डकी प्रदेशका सबै जिल्लाका खेलाड़ीहरूको क्षमता उजागर गर्ने उनीहरूबीच स्वास्थ्य प्रतिस्पर्धा विकास गर्ने र खेलकुद मार्फत सामाजिक एकता मजबूत बनाउने एउटा साझा अभियानका रूपमा लिएको उल्लेख गर्नुभएको छ। पछिल्लो समय भलिबलमा युवा पुस्ताको आकर्षण बढ़दै गए पनि उनीहरूको प्रतिभालाई सही मंचमा पुर्याउने संरचनागत अवसर हतै पर्याप्त छैन। उहाँले भन्नुभएको छ। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49 ओभर 1 बलमा 7 गुमाएर भेटाएको हो। नेपाल एका मयनमा यादवले 72 रन बनाउनु भएको थियो। अमेरिकाका मिलिन्द कुमारले 2 लिनुभएको थियो। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 गुमाएर 262 रन बनाएको हो। अमेरिकाका स्मिथ पटेलले शतक बनाउनु भएको थियो। पटेल 108 बलमा 116 रन जोडेर आउट हुनुभएको थियो। नेपाल एका पवन सरफले 2 तथा पीबी खत्री साहब आलाम बसिर अहमद शेर मल्ला रसिद खान र नारायण जोशीले 1-1 विकेट लिनुभएको थियो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल एले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। यही खबरहरू सँगसँगै हामी ढोरबाराई हाइलाइट्सको अन्त्यमा आएका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। अधिवेशन आह्वानको पहिलो दिन नै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार। विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने सरकारको निर्णय। खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषि मन्त्रीको निर्देशन। उपसभामुखको निर्णयमा पार्टीको कुनै हस्तक्षेप छैन। हर्का साङपाङको भनाई। सुकुम्बासी परिवारको डिजिटल रगत बनाउँदै सरकार। ब्याङ्कमा सहायता रकम हालिदिने तयारी। इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जनाको ज्यान गयो, 20 जना पर्वतारोहीको खोजी चल्दै। गण्डकी प्रदेश अन्तर जिल्ला भलिबलको तयारी पूरा र नेपाल 1 लगातार दोस्रो जित, अमेरिका 3 विकेटले पराजित। बिहान 5:25 बजेको खबर सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्, हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: X103.8 अन्तर्मन को आवाज।
3: कहाँ जाने?
4: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
3: मयम चिसापानी, अनि बीचमा नझर्ने।
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825526663।
6: साह्रै मिठो पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
7: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779। आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
3: सधैँ यही आउँदो वैशाख 26 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
4: र 9678168।